0: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 16 गते मंगलबार, जुन 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई।
0: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
1: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
0: विदेशमा दैनिक 4, भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका र इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो।
1: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान 2:45 फ्रान्स र स्वीडेन भिड्ने, अन्य 2 खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
0: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग सहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसैगरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश

0: अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरो, जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
1: अब राजनैतिक प्रसंग। 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा पाँच वर्ष सिंह दरबारको यात्राबाट टाढ़िएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने, उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाइ छ।
2: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै 10 वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
3: वाम एकता त आवश्यक छ, नसचिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन।
2: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भने बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा,
4: जुन विचलन थियो कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन, यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट, यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
2: 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि 7 बुधे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
5: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर
2: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
6: सम्भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईँमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईँमा छन् नि, सही छैन? अनि आफ्नो लडाईँ एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले?
2: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ।
0: त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले सय बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल, भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भए आएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
7: 9 वर्ष भए बीचमा ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
0: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव, खेपेकी 14 वर्षीय सुशीलता भन्छन् मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो ओजेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6-59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। मेत्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार, 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटेका। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारीखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाड़ीमा कालो सीसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ़ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा
14: बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार स्वस्थ शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका नौमा पर्ने राजदुवाली खण्डको करिब आधा किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वार पार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा बेपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भने विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1,700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
14: साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पारागुए फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागुएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पारागुएका लागि जोसे क्यानाले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पारागुएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम 16 प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
0: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिश होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व. सिन्धुलीको घ्याङ्लेक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन, बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ. यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ.
2: सिन्धुलीको घ्याङ्लेक गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ. गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्. सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्. उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेक गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ.
3: हाम्रो घ्याङ्लेक गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न. प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्राय जसो. ब्याचलर पढोस्, यो भन्दा धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ. त्यसैले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि

0: कम छैन भने भएर प्रोत्साहनको लागि एकदमै खुसी छु।
1: घ्याङले गाउँपालिका वडा नम्बर दुईका सुमिता भुनालले कक्षा बाह्रसम्म पढेर पढाइलाई त्यतिकै छाड्नु भएको थियो। विवाह पछि पनि पढाइलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भुनाललाई गाउँपालिकाले सम्मान गर्यो।
2: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि खुसी पनि छु। मैले लगभग 8-9 वर्ष भयो बिचमा ग्याप गरेका थिएँ, अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
1: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनालाई जनाही 5,000 रूपियाँ र प्रमाण पत्र दिएर सम्मान गरेको हो। घ्याङले गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान,
3: महिलालाई शैक्षिक पहुँचमा ल्याउनु पर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि घ्याङको छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो।
1: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङलेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ।
4: घ्याङलेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिई स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तरता दिइनेछ।
1: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 वर्ष यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ। बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली।
5: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाड़ीमा कालो सिसा निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई,
5: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता,
6: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घ्याङलेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी,
5: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका अनि इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो,
6: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने, अन्य 2 खेल पनि हुने।
5: साझा खबरको अन्त्यमा कार्टुन, कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग, एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ, अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि 3 जना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
6: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं हाम्रो यो दैनिकी रेडियो कार्यक्रम लिकन, र हामी सम्पूर्ण हाम्रो श्रोतावर्गहरूलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ कि हामीलाई निरन्तर सुन्नुभएको निम्ति र आत्मिक लाभ उठाउनु भएको निम्ति। त्यसैले आउनुहोस्, आज पनि हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हाम्रो यो दैनिकी मुक्तिको मार्ग अध्ययनको यात्रा चाहिँ अझ गहिरो र अर्थपूर्ण हुँदै गएको चाहिँ मैले महसुस गर्न पाएको छु। मलाई मात्र होइन, हाम्रो आदरणीय श्रोताहरूलाई पनि यस अध्ययनबाट धेरै नै आशिषहरू पाउनु भएको छ भन्ने कुरामा चाहिँ म एकदमै विश्वस्त छु। र अघिल्लो अध्ययनमा पनि हामीले राजा दाउदका युद्धहरू र परमेश्वरले दिनुभएको विजयहरूलाई चाहिँ हेर्दै थियौं। अनि दाइ, आजको अध्ययनमा चाहिँ हामीले कुन पक्षतर्फ चाहिँ ध्यान दिन गइरहेका छौं?
2: भाइ, तपाईँले धेरै महत्वपूर्ण कुरालाई उठाउनुभयो। हामीले अघिल्लो अध्ययनहरूमा विजय, साहस र परमेश्वरको साथ देख्यौं, तर आजको अध्ययनमा हामी एउटा गम्भीर तर अत्यन्तै आवश्यक सत्यतर्फ जान्छौं। जब विजयको बीचैमा मानिसहरूको हृदय घमण्ड र अविश्वासमा प्रवेश गर्छ, तब के हुन्छ भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: दाइ, यो सुन्दा नै मन अलिक गम्भीर भयो, किनकि हामीले त दाउदलाई सधैँ परमेश्वरमा भरोसा गर्ने राजाको रूपमा चाहिँ देखिरहेका थियौं कि उहाँबाट पनि यस्तो कमजोरी देखियो।
2: हो भाइ, यही नै आजको अध्ययनको वास्तविकता हो। दाउद परमेश्वरद्वारा मन पराइएको व्यक्ति भए तापनि उहाँ पनि मानिस नै हुनुहुन्थ्यो। उहाँले एउटा निर्णय लिनुभयो जसको जडमा आत्मनिर्भरता र घमण्ड थियो। तर यो अध्ययनले केवल पाप मात्रै होइन, त्यसपछि देखिने पश्चाताप, नम्रता र परमेश्वरको करूणालाई पनि देखाउँछ।
1: त्यसो भए दाइ, आजको अध्ययनले चाहिँ हामीलाई एउटा आशा पनि दिन्छ कि यदि हामीबाट गल्ती अथवा भूलचुक भइहाल्यो भने पनि परमेश्वर हामीबाट टाढा जानुहुन्न र उहाँले चाहिँ हाम्रो वास्ता गरिरहनुहुन्छ।
2: अवश्य पनि भाइ, आज हामी सिक्नेछौ परमेश्वर पापमाथि खुसी हुनुहुन्न, तर पश्चातापमा उहाँको हृदय द्रवित हुन्छ। उहाँ न्यायी मात्र होइन, अत्यन्त करूणामय पनि हुनुहुन्छ। यही नम्र हृदयका साथ आजको अध्ययनलाई शुरू गरौं र परमेश्वरको कृपाको गहिराईलाई बुझौं।
3: मित्र, तपाईहरूलाई थाहै छ यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको इतिहासका पुस्तकहरूबाट गरिरहेका छौं। मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 21 अध्याय 7 पददेखि 30 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले पहिलो इतिहास 21 अध्याय पद 1 देखि 7सम्मबाट देखिसकेका छौं, जहाँ हामीले देख्यौं कि आफ्ना मानिसहरूको जनगणना लिने काममा दाउदको पाप, अनि त्यस जनगणनाको पछि उसको अविश्वास थियो, अनि अविश्वास नै दाउदको त्यस जनगणना लिने काममा खास पाप थियो। अनि पहिलो इतिहास 21 अध्यायको 1 पद अनुसार त्यो तमाम घटनाको पछाडि

को काम थियो, यानी शैतानको हात थियो। शैतानले नै जनगणना गर्न दाउदलाई उक्साएको थियो। शैतानले उसको मनमा र हृदयमा शंका अविश्वास हालिदिएको थियो, जुन अति नै ठूलो पाप थियो। अनि चाँडै नै दाउदले आफ्नो भूलको महसुस गरे, तर परमेश्वरले दाउदलाई त्यसै छोड्नुहुन्न। परमेश्वर दाउदलाई दण्ड दिन निदो गर्नु भयो, तर दाउदले आफ्नो दण्डको चुन्छन्। आउनुहोस् पहिलो इतिहास 21 अध्याय 7 र 8 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यी सबै कामबाट परमेश्वर अप्रसन्न हुनुभयो र इसरायललाई उहाँले दण्ड दिनुभयो। दाउदले परमेश्वरलाई भने, मैले साह्रै दुष्ट काम गरे, बिन्ती छ आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु। अहिले परमेश्वर दाउदको अगाडि दण्ड चुन्नलाई सामने राख्नुहुन्छ। 9-12 पदमा भनिएको छ, परमप्रभुले दाउदका दर्शी गादलाई भन्नु भयो, गएर दाउदलाई भन, परमप्रभु यही भन्नुहुन्छ, म तेरो सामु 3 प्रस्ताव राख्दैछु, ती मध्ये एउटा छान र म त्यो त माथि ल्याउनेछु। यसैले गाद दाउद कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, एउटा चुन, 3 अनि काल, 3 तेरो शत्रुद्वारा सताउनु वा सताइनु र त्यसको तरवारले त खेदिनु अथवा सारा देशमा विपत्ति ल्याउने परमप्रभुको आफ्नो तरवार र परमप्रभुका दूतद्वारा इसरायलका सबै इलाकाहरूमा विनाश ल्याउने काम। विचार गर्नुहोस् र मलाई पठाउनु हुने कहाँ मैले के जवाब लानुपर्ने हो। अहिले दाउदको कुराको सुन्नुहोस्, यो महान कुरा हो। म आशा गर्दछु अब त तपाईहरू मसँग यो कुरामा सहमत हुनुहुनेछ कि दाउद महान महान व्यक्ति थिए। ओ मित्र, दाउद तपाई र म जस्तै एक कमजोरी मानिस थिए। तिनी लडे, गिरे, पतन भए, पाप गरे, उसले थुप्रै गल्ती गरे, तर उसले कहिले पनि आफ्नो उद्धारको गुमाएन। न परमेश्वरसँग कुसङ्गतिको लागि उसको इच्छा लालसाको उसले गुमाए। 13 पदमा भनिएको छ, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करुणा अति महान छ, मलाई मानिसको हातमा पर्न नपरोस्। दाउदले आफ्नो दण्डको चुनाव गर्दछन्, छान्छन्। दाउदले आफ्नो परमेश्वरलाई राम्ररी जान्दथे। यो दाउद नै एक व्यक्ति थिए जसले जनगणना गर्न आज्ञा गरेथे, किनभने तिनी मानिसहरूमा भरोसा गरिरहेका थिए। अहिले आफूले गरेको भूल कामको देख्छन्। म सोच्दछु कि अहिलेसम्म दाउद वृद्ध व्यक्ति थिए र जब तिनी भेडा गोठाले ठिटो हुँदा कसरी घुँयत्रो र 5 लिएर गोल्यात जस्तो दानवी मानिससँग लडाई गर्न गए, सो कुराको याद गर्दछन्। उसले कसरी परमेश्वरको भरोसा गरे र त्यसपछि तिनको कस्तो महान गवाही थियो। अमित्र, दाउद तपाईँ र म जस्तै एक मानिस थिए। हामी परमेश्वरलाई उद्धारको निम्ति भरोसा गर्छौं, तर हामी जीवनका समस्याहरूका लागि उहाँलाई भरोसा गर्दैनौ। दाउद अहिले आफ्ना शत्रुहरूमा हेर्छन्, तिनीहरूको संख्या अति नै ठूलो छ। तिनीहरू शक्तिशाली राष्ट्र र जाति हुन्। अनि दाउद यो कुरामा सोच्न पुग्दछन् कि उसका सैनिकहरू काफी छन्, पर्याप्त छन् या छैनन्। दाउदले केही क्षणको लागि भुले कि उसको परमेश्वर
सबै दानवी शक्तिशाली राष्ट्र र जातिहरूको अगाडि झन् कति महान हुनुहुन्छ र उहाँ तिनीहरूलाई ठिक ठाक गर्नुहुनेछ। यो कुरा केही क्षणको लागि उसले भुले, त्यसकारण जनगणना लिन चाहन्छन् दाउद। मित्र, हामी कतिपल्ट जनगणना लिएका छौं, हामी परमेश्वरमा कति पनि विश्वास र भरोसा गर्दैनौ र हामी आफ्नो विश्वास र भरोसा अन्य केही कुराहरूमा लगाउँछौ। तर दाउद आफ्नो परमेश्वरलाई चिन्दछन्, जान्दछन्। दाउद गाद अगमवक्तालाई भन्दछन्, मलाई मानिसको हातमा पर्न नपरोस्, म परमेश्वरको हातमा पर्न चाहन्छु। किनभने दाउदले सिकेका थिए कि परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर दयालु हुनुहुन्छ। म यो कुरामा डराउँछु कि हामी धेरैले यो कुरा सिकेका छैनौं। भजन संग्रह 103:10-11 पदले भन्छ, उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनुभएको छ। किनकि पृथ्वीबाट स्वर्गीय जति अग्लो छ, उहाँको कृपा त्यतिकै ठूलो हुन्छ। परमेश्वर उद्धार दिने काममा कृपालु हुनुहुन्छ। आज उहाँले गुमेका निन्दित संसारमा उद्धारको फैलाउनु भएको छ, बढाउनु भएको छ। कुन आधारमा भन्दा ख्रीष्ट कृपा आसन हुनुहुन्छ। तपाईँलाई यादै होला, युहन्नाले यसलाई यसरी भन्छन्, पहिलो युहन्ना 2:2, उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारका निम्ति पनि। कुन प्रायश्चित? त्यो कृपा आसन हो। उहाँसँग प्रशस्त मात्रामा कृपालु र कृपा हुनुहुन्छ। उद्धार पाउनलाई तपाईँले गर्नुपर्ने कुरा नै उहाँ कहाँ गएर आफ्ना पापहरूको कबुल गरेर कृपाको भीख माग्नु पर्दछ। उहाँसँग प्रशस्त मात्रामा कृपा छ। त्यही नै तरिकामा उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ र त्यहाँ तपाईँको निम्ति क्षमा छ र तपाईँले त्यसको दावी गर्न आवश्यक पर्छ। त्यति मात्र होइन, त्यहाँ सबै प्राणी प्रति ईश्वरको दया दृष्टिमा परमेश्वरको कृपा छ। जब जब म आफ्नो विगतका दिनदेखि आजको दिनसम्म मेरो आफ्नो जीवनतिर निहालेर हेर्दछु, ओ, मेरो मुखमा कुनै शब्द छैन जुनको म वर्णन गर्न सक्छु। उहाँ आज अति नै कृपालु हुनुहुन्छ, मेरो निम्ति मात्र होइन तर सम्पूर्ण उद्धार नपाएका संसारको निम्ति पनि। गत रातमा किन उहाँले दण्डमा आउनु भएन? किन उहाँ दण्डमा आउनु भएन? किनभने उहाँ कृपालु हुनुहुन्छ। उहाँ कुनै दिन निश्चय नै आउनुहुनेछ, तर उहाँ धीरजी प्रभु हुनुहुन्छ। उहाँ दयालु कृपालु हुनुहुन्छ। उहाँले पश्चातापको निम्ति समय दिइरहनु भएको छ। उहाँको दया छोराछोरी प्रति माता पिताको दया जस्तै अपार छ। उहाँको कृपा भविष्यतिरसम्म फैलिनेछ। हामी उहाँको कृपामा सुरक्षित रूपमा भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। यो कहिल्यै सकिने छैन। त्यसकारण दाउदले आफैलाई परमेश्वरको हातमा पर्न नै चुन्छन्। 13 भन्छन्, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ,
किनभने उहाँको करूणा अति महान छ। मलाई मानिसको हातमा पर्न नपरोस्। अनि 14-17 पदमा भन्छन्, यसकारण परमप्रभुले इसरायल भरि नै एउटा विपत्ति पठाउनु भयो र इसरायलका 70,000 मानिसहरू मरे। परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गीय दूत पठाउनु भयो, तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बदलेर यबुसी अर्नानको खलाको छेउमा उभिरहेको बेलामा ती नाश गर्ने स्वर्गीय दूतलाई भन्नुभयो, अब भयो, तेरो हात थाम। मासतिर हेर्दा दाउदले परमप्रभुको स्वर्गीय दूतलाई स्वर्गीय र पृथ्वीको बीचमा उभिएर आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब तिनी र बुढा प्रधानहरू भाङ्रा लाएर भुइँमा घोप्टो परे। औ दाउदले परमेश्वरलाई भने, मानिसहरूको गन्ती लिनलाई मैले पो हुकुम दिएको हुँ, मैले पो पाप गरेको थिएँ, म गोठालाले पो दोष गरेको थिएँ, तर यी बिचरा भेडाहरूले के गरेका थिए र? हे परमप्रभु मेरा परमेश्वर, तपाईँको हातको प्रकोप म र मेरो घरनामाथि परोस्, तर यो विपत्ति यस प्रजामाथि नपरोस्। मित्र, दाउदको यो अद्भुत प्रार्थनाको सुन्नुहोस्। उसले आफ्नो पापको लागि आफैमाथि पूरा उत्तरदायित्व लिन्छन्। म भन्दछु कि दाउद अति नै धेरै गरी परिवर्तित व्यक्ति भइसकेका थिए। जब उसले बेर्सेबासँग व्यभिचारको पाप गरे, तिनी यसको बारेमा एउटा शब्द पनि भन्ने थिएनन्। अरू त के, उसले हिती उरियाको मृत्युको लागि कसैमाथि दोष लगाउन कोसिस गरेथे। दाउदले यसको छोपछाप गर्न थुप्रै कोसिस गरेथे। अहिले यो बिल्कुल बेग्लै छ। उसले आफ्नो पाठ सिकेका छन्। उसको आत्मा परमेश्वरको अगाडि खुलाम रूपमा खुला पत्री जस्तो छ। दाउद परमेश्वरलाई भन्छन्, म नै यी तमाम कुराको जवाबदेही हुँ, जिम्मेवार हुँ, मैले यो गलत काम गरे, दण्ड म माथि खसोस्, तर मेरा निर्दोष प्रजाहरूमाथि होइन। मित्र, निम्न पदहरूमा हामी देख्छौ कि दाउद अर्नानको खला किन्छन्। 18 पदमा भनिएको छ, परमप्रभुका स्वर्गीय दूतले गादको मुखद्वारा बोलेर दाउलाई यबोसी ओनानको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई हुकुम गरे। मित्र, यो स्थान दाउले होइन तर परमेश्वर स्वयंले चुन्नु भएको थियो मन्दिर निर्माणको निम्ति। यो खला यरूशलेममा मोरिया पर्वतमा स्थित छ, जहाँ अहिले ओमारको मस्जिद उभिएको छ। त्यो पुरानो मन्दिरको क्षेत्र हो। अनि 19-21 पदमा भनिएको छ, परमप्रभुको नाउँमा गादले हुकुम गरे झैं दाउद त्यहाँ उक्लेर गए। ओर्नानसँग भएका 4 छोराहरू चाहिँ लुके, तर ओर्नान चाहिँ आफ्नो गहुँ दाई गरिरहेका थिए। तिनी यसो फर्के र ती स्वर्गीय दूतलाई देखे। दाउद तिनको छेउमा आइपुग्दा ओर्नानले माथितिर हेरे र राजालाई देखेर खलाबाट आई तिनको सामने घोप्टो परे। ओर्नान आफ्नो खलामा गहुँ दाई गरिरहेका थिए। त्यो ओर्नानको खला खास मात्रामा पुरानो मन्दिरको क्षेत्र हो। मित्र, मैले पहिले पनि यो भनिसकेको छु कि मोरिया पर्वतमा अब्राहमले इसाकलाई बलिदान गर्न लगेका थिए, अनि त्यो मोरिया पर्वतको उही पर्वतमालाको अन्तमा गलगोथा पर्वत पर्दछ, अर्थात यसलाई खपरको स्थान पनि भनिन्छ, जहाँ परमेश्वरले आफ्नो पुत्र येशूलाई क्रूसमा अर्पण गर्नुभएको थियो। अनि यरूशलेमको पर्खाल त्यस पर्वतमालासम्म जाँदछ। यो अति नै अग्लो छ। देख्नुभयो,
परमेश्वरले मोरिया पर्वतमा स्थित ओर्नानको खलाको चुन्नुभयो किनभने यो नै स्थानमा जहाँ परमेश्वरले अब्राहमलाई आफ्नो पुत्रको बलिदान गर्न भन्नुभएको थियो जुनले आउने मन्दिर बलिदानहरूको समयको अनि अन्तिममा संसारका पाप उठाइलाने परमेश्वरको थुमाको बलिदानको प्रतीक्षा गर्दथ्यो। आगे 22-23 पदमा भनिएको छ, दाऊदले ओर्नानलाई भने, मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, त्यसको पूरै दाममा मलाई बेच र प्रजामाथि परेको यो विपत्ति थामियोस्। ओर्नानले दाऊदलाई जवाब दिए, त्यो लिनुहोस् र महाराजालाई जस्तो इच्छा लाग्छ गर्नुहोस्। होम बलिको निम्ति यहाँ गोरुहरू छन्, दहीका काठहरू, दौराको निम्ति र गहुँ अन्न बलिको निम्ति छन्। म सबै थोक तपाईलाई दिँदैछु। यो मानिस ओर्नान अति नै उद्धार चितका मानिस थिए। उसले आफ्ना र खलाका र दाई गरिरहेका गहुँको पनि दिन इच्छा गरे जुनमा दाउदले अन्न बलिको लागि प्रयोग गर्न सक्थे। त्यति मात्र होइन, होम बलिको निम्ति पशु र काठहरू दिनलाई पनि इच्छुक भए। यस मानिसले सबै कुरा दाउदलाई दिन इच्छा गरे, तर दाउदको कुराको सुन्नुहोस्, 24 पदमा भनिएको छ, तर दाउद राजाले ओर्नानलाई भने, होइन, म पूरै दाम दिनेछु, तिम्रो थोक लिएर म परमप्रभुलाई चढ़ाउने छैन अथवा सितैमा पाएको थोकको होम बलि म चढ़ाउने छैन। दाउदले त्यस्तो कुराको परमेश्वरलाई चढ़ाउन इन्कार गरे जुन सितैमा उपलब्ध छ। अनि 25 पदमा भनिएको छ, यसैले त्यस जग्गाको निम्ति दाउदले ओर्नानलाई 600 सुनका सेकेल दिए र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। दाउदले त्यो खलाको निम्ति पूरा पैसा तिरे। अनि 26 पदमा भनिएको छ, त्यसैमा तिनले होम बलि र मेल बलि चढ़ाए र परमप्रभुको नाउँको पुकारा गरे। परमप्रभुले स्वर्गीयबाट होम बलिको वेदीमा आगो बर्साएर जवाब दिनुभयो। दाउले अहिले परमेश्वरको निम्ति बलिदानहरू चढ़ाउँछन्। स्वर्गीयबाट आएको आगोले यो संकेत गर्दछ कि परमेश्वरले दाउदको बलिहरूको ग्रहण गर्नुभयो। अनि 27 पदमा भनिएको छ, तब परमप्रभुको आज्ञा अनुसार ती स्वर्गीय दूतहरूले आफ्नो तरवार म्यानमा हाले। दण्डको तरवार म्यानमा हालियो, तर गलगोठामा त्यस भालाले प्रभु येशु ख्रिष्टको कोखको छिड्यो। कसैले भनेका थिए, त्यो भालाद्वारा छिड़िएको घाउबाट परमेश्वरको हृदयमा म प्रवेश भए। अनि आगे 28-30 पदमा भनिएको छ, त्यसै बेला परमप्रभुले यबुसी ओर्नानको खलामा जवाब दिनुभयो भनी देखेर दाउदले त्यहाँ बलिदान चढ़ाए। मोसाले उजाड़ स्थानमा बनाएको परमप्रभुको वासस्थान र होम बलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमै थिए। अब परमप्रभुको अगुवाई माग्न दाउद जान सकेका थिएनन् किनभने ती स्वर्गीय दूतहरूको तरवार देखेर तिनी साह्रै भयभीत भएका थिए। मित्र, यहाँ केही महत्वपूर्ण कुरा छ देख्नलाई। दाउदले यो वेदीलाई त्यो स्थानमा राखे जहाँ मन्दिर बनिनेछ र उसले बलिदान चढ़ाउँछन्। यो नै स्थानमा परमेश्वर आफ्ना मानिसहरूसँग भेट्नुहुन्थ्यो। अहिले यो बलिदानको स्थान बन्द छ। देख्नुभयो, दाउदले त्यो कुरा बुझे जुन आज धेरै चर्च सदस्यहरूले बुझ्दैनन्। दाउदले यो वेदी खड़ा गर्छन् र उसले यसमाथि होम बलि चढ़ाए। त्यो होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। त्यसपछि उसले होम बलि चढ़ाए। यसले ख्रिष्ट हाम्रो मिलाप वा शान्ति हुनुहुन्छ भन्ने कुराको बताउँछ। ख्रिष्टले आफ्नो क्रूसको रगतद्वारा मिलाप बनाउनुभयो। येशु ख्रिष्ट हाम्रो मिलाप यस शान्ति हुनुहुन्छ।
उहाँले हाम्रो निम्ति कृपा आसनमा आफ्नो रगत छर्कनु भएको छ। उहाँ हाम्रो प्रधान पुजारी हुनुहुन्छ। उहाँ स्वर्गमा उक्लि जानुभयो र पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ। प्रभु येशु ख्रीष्टद्वारा बाहेक परमेश्वर कहाँ कोही पनि जान सक्दैन, पुग्न सक्दैन, असम्भव छ। दाऊदले यो कुरा बुझे र उसले होम बलि र मेल बलि परमेश्वरलाई चढाए। अहिले यो कुराको याद गरौं कि त्यहाँ त्यस बेला महामारी चलिरहेको थियो। दाऊदले स्वर्गीय दूतलाई आफ्नो हातमा नाङ्गो तरवार लिएर

0: कृपाको प्रभु हुनुहुन्छ। तर के तपाईलाई यो कुराको थाहा छ कि परमेश्वर हामीलाई कृपाद्वारा उद्धार गर्नुहुन्न? परमेश्वर कति पनि खाली ठूलो दिल हुने परमेश्वर मात्र हुन सक्नुहुन्न। उहाँ भावुक परमेश्वर हुन सक्नुहुन्न। तपाईँले देख्नुभयो त्यहाँ दण्ड छ जुनको चुक्ता गर्ने पर्छ, पापको व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। अनि परमेश्वर धार्मिक पनि हुनुहुन्छ र उहाँ खाली उहाँको कृपाद्वारा उद्धार गर्न सक्नुहुन्न न उहाँको प्रेमले उद्धार गर्न सक्छ। मित्र, परमेश्वर प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न। हाँ, यो सत्य हो, उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाई कहाँ कृपा बढाउनुहुन्छ, फैलाउनुहुनेछ। तर उहाँले त्यस तरिकामा उद्धार गर्न सक्नुहुन्न। हामी विश्वासबाट अनुग्रहद्वारा उद्धार पाएका छौं र उद्धार पाउँछौ। त्यसको अर्थ के हो? त्यसको अर्थ हो कसैले हाम्रा पापहरूको निम्ति दण्डको चुक्ता गर्नुपर्दछ, हाम्रा पापहरूको ज्यालाको चुक्ता गर्नुपर्दछ। परमेश्वरले खालि कति पनि स्वर्गको पछाडिको ढोका सुटुक्कै खोलिदिएर अन्धारको आवरण मुनि हामीलाई छिराउनु हुन्न वा छिरी जान अनुमति दिनु हुन्न। उहाँले स्वर्गका बारहरूलाई झार्न सक्नुहुन्न ताकि हामी त्यसमा सजिलै प्रवेश गर्न सकौं। पापसँग व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। हामीलाई उद्धार गर्नलाई उहाँ आफ्ना आँखालाई पापको निम्ति बन्द गर्न सक्नुहुन्न। हामी परमेश्वरको सामने दोषी निन्दित पापीहरू हौं र दण्डको चुक्ता गरिनै पर्छ। येशु ख्रिष्ट हाम्रा दण्डहरूको चुक्ता गर्न आउनुभयो। उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँ तपाईं र मेरो निम्ति कृपा आसन हुनुहुन्छ। के यो अति नै आनन्दित कुरा होइन? के यसले तपाईँको हृदयलाई खुशी तुल्याउँदैन? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन साँच्चै नै मन छुने रह्यो र आजको दिनले हामीलाई स्पष्ट रूपमा बुझाएको छ कि परमेश्वर दाउदसँग रिसाउनु भयो तर उहाँलाई छोड्नु भएन। उहाँले दण्ड दिनुभयो तर त्यसको बीचमै करूणा पनि देखाउनुभयो।
2: हो भाइ, यही नै परमेश्वरको महानता हो। दाउदले गर्न नहुने काम गरे, घमण्डका कारण निर्णय लिए, तर उहाँ त्यही रोकिनु भएन। उहाँले आफ्नो गल्ती स्वीकार्नुभयो, पश्चाताप गर्नुभयो र सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिन चाहनुभयो। यही नम्र हृदय परमेश्वरलाई मनपर्ने हृदय हुन्छ भाइ।
1: साँच्चै नै अनि दाइ, मलाई त यस्तो लाग्यो दाउदले म परमेश्वरको हातमा पर्न चाहन्छु भन्ने विषयलाई चाहिँ हामीले सबैले चाहिँ सोच्नुपर्छ, किनकि मानिसको हातमा भन्दा परमेश्वरको करूणा धेरै महान हुन्छ।
2: बिल्कुल सत्य भन्नुभयो भाइ। आजको अध्ययनले हामीलाई सिकाउँछ दाउदले सित्तैमा पाएको चीज परमेश्वरलाई चढाउन मानेनन्। उहाँले मूल्य तिरेर पीड़ासहित बलिदान चढाए। आज हामीलाई यही प्रश्न सोधिन्छ कि हाम्रो आराधना मूल्य चुकाउने आराधना भएको छ?
1: साँच्चै दाई, अनि अर्को कुरा, त्यसो भए दाई, हाम्रो जीवनमा पनि जब गल्ती हुन्छ हामी लुक्न होइन पश्चाताप सहित परमेश्वरको नजिक आउनुपर्छ भन्ने सन्देश चाहिँ आजको अध्ययनले हामीलाई दिएको छ।
2: हो भाइ, तपाईँले ठिक भन्नुभयो। आदरणीय श्रोताहरू, आजको अध्ययनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका अनुभव, गवाईहरू र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्।
1: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति

0: नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
1: LMBU FM 89.6 MHz.

0: कहाँ जान लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यही पनि कमाइन्छ।
1: गाई त पाले हो नि 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब केही गरे पनि नहुन्छ र

0: महिला माथि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्न पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।

0: सुन्नुहोस् न, एउटा कुरा भनौँ।
1: भन न, के कुरा?
0: हामी बिहे गरौँ न।
1: भइहाल्छ नि,
0: छिटो गरौँ न, फेरि ढिलो होला नि। बिकज आई एम प्रेग्नेन्ट।
1: यो त खुसीको कुरा हो नि।

0: Wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
10: दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के हो, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
12: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
14: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
14: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
13: सम्पर्क नम्बर 9749384994, 9840296931। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी 7-80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
15: तिमी आमा भन्न कहिले पनि सक्दैन र अब म तिमीसँग खुसी पनि हुन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुहाना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
17: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: Jalambo FM 89.6 MHz.

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: मरेन के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त।
5: हुन्छ
6: हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

रोपाई आउनुभएको तपाईँ घटाबारी सुरुवाई

ज्ञानै म भनेर आउनु है चाँडै भनेर कता हो कता।

पनि भएन पानी कस्तो गर्मी कस्तो 12 बजिसक्यो 12 मेरो कहिले सकिन्छ।

0: Wait just a minute. We will return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 9141057105।
5: चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलइडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, contact 011-620-326-9860-98-2293. New Aroniko Hotel and Restaurant Private Limited, Kautara Shanka Subhani Nagar Palika 5, Sindhupasa.
6: Eva, Kautara Bazar aunu bacha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khojima hununcha ba?
7: Kyaunu nani? छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: Freud, just a minute. We will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 98 49 13 27
6: हेलम्बु FM 89.6 MHz

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौं, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: minute. Just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31 प्रोपाइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार, विज्ञापन हो।
12: Elambo FM 89.6 MHz.

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट काभ्रे पलाञ्चोकमा बर्ड फ्लू तीव्र गतिमा फैलिँदै 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरियो। एमाले नेता विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणमा निवेदनमाथि आज पनि सुनवाई हुँदै राजसभा पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भोलि बुधबार। बिही विद्यार्थी संगठनलाई निषेध प्रतिकारको तयारी। आजदेखि देशका विभिन्न स्थानमा 3 दिनसम्म लगातार भारी वर्षा। डुबानको खतरा, सतर्कता रहन आग्रह। स्थानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण। कम्तीमा पनि 37 जनाको मृत्यु, 133 जना घाइते। र नेदरल्याण्डलाई पेनाल्टी सुटमा हराउँदै मोरक्को अन्तिम 16मा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोकमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि तीव्र गतिमा फैलिएको बर्ड फ्लू संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको हो। कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरको अनुसार बनेपा नगरपालिका नम्बर 6 र 3 मा पनौती नगरपालिकाको वडा नम्बर 7, 8 र 9 मा केही पेल्ट्री पोल्ट्री फर्महरूमा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको हो। मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी वा अन्य खुल्ला स्थानमा जथाभावी फाल्ने प्रवृत्तका कारण काग र अन्य जंगली चना चरा मार्फत संक्रमण थप फैलिरहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाएको वरिष्ठ तथा चिकित्सक ठाकुरको भनाइ छ। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश र स्थानीय तहले समयमा नै आवश्यक कदम चाल्न नसक्दा संक्रमणको दर बढ़दै गएको बताएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको बन्दी सहित परिएको दावी बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। न्यायाधीशहरू टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले उनको निवेदनमाथि सुनवाई गर्दैछ। विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अगाडि बढ़ाउन अनुमति दिएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमा परिएको थियो र पदमा रहँदा गैर कानूनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोड़िएको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेलले गत साता मात्र पक्राउ गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले भोलि बुधबार शपथ लिने भएका छन्। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 900 केन्द्रीय सदस्यहरूको शपथ भोलि बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभएको हो। उहाँको अनुसार भोलि बुधबार बिहान 11 बजे पार्टी कार्यालय घण्टी घरमा शपथ कार्यक्रम राखिएको छ। शपथपछि केन्द्रीय समितिको बैठक बोलाउने रासोपाको तयारी छ। केन्द्रीय समितिमा बैठकमा मनोनित पदाधिकारी र सदस्यहरूको बारेमा छलफल समेत हुनेछ। गत असार 7 गतेदेखि 12 गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामी छानेलाई नै निर्विरोध निर्वाचित गराएको थियो भने सभापति लामी छानेले भरतपुरमा नै शपथ समेत लिएका थिए। नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा विद्यार्थी संगठनहरूलाई मानिँदै आएको थियो। राजनैतिक आन्दोलन मात्र नभई शैक्षिक सुधार र राजनीतिक जनजीविकाका सवालमा पनि विद्यार्थी संगठनहरूको भूमिका कम थिएन। राजनैतिक विश्लेषक प्रवक्ता डाक्टर जनार्दन आचार्य प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि जनजीविकाका सवालमा विद्यार्थीहरूले सरकारले गर्ने खबरदारीको विगत स्मरण गरिएको छ। पछिल्लो समय विद्यार्थी संगठनका नाममा अनावश्यक सौदा बाजी गर्ने बेला कुबेला विद्यालय तथा क्याम्पस बन्द गरेर शैक्षिक अराजकता फैलाउने गरेको आरोप उनीमाथि लाग्दै आएको छ। यसले शिक्षण संस्थाको प्राज्ञिक वातावरण धमिल्याएको र शैक्षिक संस्थाहरूमा अत्याधिक राजनैतिक र दलीयकरण भित्राएको टिप्पणी समेत हुने गर्दै आएको छ।
देशका विभिन्न स्थानमा तीन दिनसम्म लगातार वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाले आज बिहान जारी गरिएको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहिबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै वर्षा हुने हावाहुरीको सम्भावना छ। महाशाखाले असार 16, 17 र 18 गतिका लागि विशेष चेतावनी तथा परामर्श जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्ला सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ। महाशाखाको अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानहरूमा मेघगर्जन र सट्याङ सहितको मध्यम वर्षाको सम्भावना छ। साथै

0: तथा प्रसारण मन्त्री अताउल्लाह तररले सीमा क्षेत्रमा सक्रिय बन्धित समूह तेहरिक ए वान तालिबान टीटीपी र जमत उल आरहार बीच स्थल र हवाई आक्रमणमा कार्यवाही गरिएको पुष्टि गरिएको छ। लम्बो खबरमा अब खेल खबरमा नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। नाटकीय बनेको पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्डसलाई 3-1, 3-2 हराएको छ, जसमा मोरक्को गोलकिपर एसिन बोनो नायक बन्दै एक सेभ समेत गरिएको छ। निर्धारित र अतिरिक्त समयको खेल 11 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो। नेदरल्याण्डसका जस्टिन क्विटले पनि पेनाल्टी पोस्टमा लगेर बाहिरियो भने क्विटिन टिम्बरको प्रहार पनि बाहिरिएको छ र क्राइसियो समर लिभरको प्रहार मोरक्कोका लागि गोलकिपर एसिन बोनोले बचाएका छन्। त्यसबाट ग्वाडाडलर्जर स्टुडियोमा कोडी ग्याम्पोको 72 मिनटमा गोल गर्दै नेदरल्याण्डसले अग्रता दिलाएको थियो। उनको क्राइसियो समरलेको पासमा उक्त गोल गरिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। काभ्रेमा बर्ड फ्लू तीव्र गतिमा फैलिँदै 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरियो। एमाले नेता विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पनि सुनवाई हुँदै रासोपाको पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण भोलि बुधबार हुने। विद्यार्थी संगठनलाई निषेध प्रतिकारको तयारी। आजदेखि देशका विभिन्न स्थानमा 3 दिनसम्म लगातार भारी वर्षा, डुबानको खतरा, सतर्कता रहन आग्रह। स्थानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, कम्तीमा पनि 63 जनाको मृत्यु। र नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम 16 प्रवेश। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suburi Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com, contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suburi Nagarpalika 5, Singapore.
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: Ulambu Break Time.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: कतासम्मको यात्रा हो मित्र?
3: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913 27।
7: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
8: हाम्रा सेवाहरू:
9: स्टेसनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
9: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
9: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
9: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
9: मायाको चिनो,
8: मेडल,
9: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
9: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
9: कस्टमाइज कप प्रिन्ट,
8: मेडल फोटो प्रिन्ट।
9: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
9: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
10: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आगुन 19 गते हल्का रमाइलो।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेटसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यो प्रोग्राम सुनिराख्नु भएको छ। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक सातको छ दिन सुन्दै आइराख्नु भएको छ। आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजेबाट 2 बजेसम्म यो प्रोग्राम सुन्न पाउनुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा चाहिँ हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै रमाइलो गर्ने गर्छौं अनि मनोरञ्जन गर्ने गर्दछौ। र तपाईँहरूले यो बसाईमा नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, पप गीत, डीजे गीत, जुनसुकै विधाका समय सान्दर्भिक गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। र आज हामी मंगलबारे बसाईमा छौं र यो प्रोग्राम 6 दिन सञ्चालन हुन्छ, प्रसारण हुने गर्दछ। र 6 दिन नै छुट्टा छुट्टै बसाईमा र छुट्टा छुट्टा दिनमा छुट्टा छुट्टै प्रोग्रामहरू प्रसारण हुने गर्दछ। बसाईमा हामी आउने गर्दछौ र यो प्रोग्रामलाई यति बेला तपाईँले तपाईँहरूको रेडियो सेटमा हेलम्बु एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने हाम्रो यो प्रोग्रामलाई तपाईँहरूले अनलाइनको वेबसाइटहरूबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँहरूको गाउँठाउँमा राम्रोसँग चाहिँ रेडियो सुन्न पाउनु भएको छैन अनि राम्रोसँग रेडियो बजिरहेको छैन भने तपाईँले आफ्नो अनलाइनको वेबसाइटहरू जस्तै तपाईँले मोबाइलको गुगल क्रोमबाट पनि हेलम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न पाउनुहुनेछ। अनि त्यसै गरी तपाईँहरूले फेसबुक चलाउनुहुन्छ भने फेसबुकको पेजबाट प्रत्यक्ष लाइभ पनि हाम्रो प्रसारण हुने गर्दछ। उक्त लाइभ मार्फत तपाईँले आफ्नो कमेन्टहरू पनि राख्न पाउनुहुनेछ अनि फलो गर्नुहोला है। अनि सँगसँगै तपाईँहरूले हाम्रो यो प्रोग्राममा विभिन्न प्रोग्रामहरू सबै कुराहरू प्रसारण हुने गर्दछ, त्यहाँबाट पनि तपाईँले धेरै कुराहरू चाहिँ अब अपडेट भइरहेको हुन्छ, सुन्न र हेर्न पनि पाउनुहुनेछ। र आज पनि तपाईँहरूको माझमा हामी एकदमै मिठो मिठो कुराकानी गर्नेछौँ, तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउनेछौँ र सुन्नेछौँ, अनि तपाईँहरूको रोजाइमा रहेका गीतहरू राख्दै रमाइलो गर्नेछौँ। यो दिउँसोको समय छ, पक्कै पनि गाउँघरमा एकदमै कामको धेरै चाप बढ़िरहेको छ, धेरैजना श्रोताहरू आफ्नो काम तिर व्यस्त त हुनुहुन्छ होइन, अब साइड साइडमा सानो आवाजमा रेडियो अन गरेर आफ्नो कामलाई निरन्तरता दिँदै हुनुहुन्छ। र पनि अब अरूको अरू बेला भन्दा आज मौसम पनि एकदमै अलिकति चिसो छ है, अरू बेला चाहिँ एकदमै गर्मी हुन्थ्यो र यो समयमा चाहिँ यति बेला कोही कोही ठाउँहरूमा पानी परिरहेको छ भने कोही कोही ठाउँमा चाहिँ अब पानी परेको छैन, धुम्म छ। सो पानी पर्ने भनेर चाहिँ एकदमै न्यूजहरू आइरहेको छ र पनि धेरैजना श्रोता साथीहरूले अब आफ्नो कामहरू गर्न भ्याएको छैन होइन, खेतबारीतिर धान रोप्न पाएको छैन अनि अन्य विभिन्न कामहरूमा व्यस्त हुनुहुन्छ। र पनि धेरैजना श्रोताहरू यति बेला बारीका कामतिर आफ्नो विभिन्न कामतिर व्यस्तता हुनुहुन्छ होला होइन। मेलापात छ असारको बेला, काम राम्रोसँग अगाडि बढ्न पाएको छैन, पानी परेको छैन, सो कारणले गर्दा धेरै कामहरू पनि रोकिरहेको छ। र पनि हामीलाई साथ साथमा सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। यो दिउँसोको समय छ, अबको 1 घण्टाको अवधिभर भने हामी तपाईँहरू सँगसँगै भलाखुसारी तपाईँहरू सँगसँगै रम्नेछौ, रमाउनेछौ अनि मनोरञ्जन दिलाउनेछौ। तपाईँहरूको रोजाइमा रहेका विभिन्न ती मिठा मिठा रमाइला गीतका भाकाहरू बजाउँदै हामी रमाइलो गर्नेछौ अबको 1 घण्टाको अवधिभर भने। आज हामी मंगलबारे बसाईमा छौ, मंगलबारे बसाईमा तपाईँहरूको फोन कल लिँदैनौ हामी, मंगलबारे बसाईमा चाहिँ मेसेज गरेर गीत रोज्नुपर्ने दिन हो है। पक्कै पनि धेरैजना श्रोता साथीहरूलाई याद भएको कुरा नै हो है, र यो प्रोग्राममा चाहिँ तपाईँले मेसेज गरेर गीत रोज्नुपर्ने हुन्छ। आज तपाईँले मेसेज गर्नुहुँदाखेरि आफ्नो परिचय राख्नुहोला अनि त्यसै गरी ठेगाना अनि त्यसै गरी गीतको बोल पनि राख्नुहोला होइन, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ यो प्रोग्राम, सो कुरालाई पनि तपाईँले समेटेर मेसेज गर्नुपर्ने हुन्छ। अनि गीतको बोल सकेसम्म एकदमै स्पष्ट लेख्नुहोला, सकेसम्म नेपालीमा गीतको बोल लेख्नुभयो भने त्यो एकदमै राम्रो हुनेछ। र यही अनुरोध गर्न चाहन्छु, यदि गीतहरू गीतको बोल बुझिएन भने नबज्न पनि सकिन्छ र अर्को गीत पनि बज्न सकिन्छ, सो कारणले गर्दा गीतको
यसको बोल चाहिँ एकदमै स्पष्ट तरिकाले लेखेर पठाउनुहोला भन्न चाहन्छु। अनि यदि तपाईँ म्यासेज गर्न चाहनुहुन्छ, म्यासेज मार्फत गीत रोज्न चाहनुहुन्छ, अनि गीत मार्फत साथीहरूको नाम पनि उल्लेख गर्नुहोला, क कसलाई सुनाउन चाहनुहुन्छ डेडिकेट गरेर चाहिँ पठाउनुहोला है। म्यासेज गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हाम्रो नम्बर रहेको छ 9860525525, 9860525525 म्यासेज गर्नुहोला। अनि वाट्सएप चलाउनुहुन्छ भने त्यहाँबाट म्यासेज पनि गर्न पाउनुहुनेछ है। त्यसैमा म्यासेज गर्नुभयो भने झनै राम्रो हुनेछ। र म्यासेजको लागि 9860525525 माध्यमहरू म्यासेज गर्दै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौँ। गीतपछि तपाईँहरूको माझमा तपाईँहरूको म्यासेज अनि कमेन्ट लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो गीत हामीले राखिसकेका छौँ। सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले गीत रोजाइमा पार्न सक्नुहुनेछ। आज म्यासेज गरेर गीतहरू रोज्न पाउनुहुनेछ तपाईँहरूले। अनि यो बसाइमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी, डिजी जुनसुकै विधाका गीतहरू पनि रोजाइमा पार्न सक्नुहुनेछ। अनि आफ्ना घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ सबैजनामा सम्झना पनि राख्न पाउनुहुनेछ। त्यसको लागि चाहिँ 98 60 55 25 म्यासेज गरेर पठाउनुहोला। अनि हामी तपाईँहरूको म्यासेजहरू अनएयर गर्ने नै छौँ। अनि कमेन्ट गर्न चाहनुहुन्छ भने कमेन्ट पनि गर्दै गर्नुहोला। कमेन्टलाई पनि हामी तपाईँहरूको कमेन्टहरू अवश्य अनएयर गर्नेछौँ। तपाईँहरूले जहाँ जहाँबाट हाम्रो यो प्रोग्राम सुनिराख्नु भएको छ, सो कमेन्ट गर्दै गर्नुहोला अनि म्यासेज पनि गर्दै गर्नुहोला। तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 98 60 55 25 है त। र यति बेला म्यासेज प्राप्त भएको छ, मलाई म्यासेज गर्नुभएको छ। हेलो दादा, के छ हजुरको खबर? म चाहिँ काभ्रेबाट माया घिसिङ भन्नुभएको छ। मलाई चाहिँ सञ्जीव घिसिङको आवाजमा रहेको वाइबा किङ भन्ने तामाङ सेलो गीत राखिदिनुहोस् न भन्नुभएको छ। सञ्जीव घिसिङको आवाजमा रहेको वाइबा किङ भन्ने बलको गीत रोज्नु भएको छ उहाँले। अनि लेख्नु भएको छ है, यो गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा दा हजुरको लागि अनि सम्पूर्ण साथीहरूको लागि सुनेर एकदमै इन्जोय लिनुहोला भन्दै छुटिन्छु। ओके, बाई बाई भन्नुभएको छ। र यो म्यासेजको लागि मायाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। सो म्यासेज गरिदिनु भएको छ अनि लेख्नु भएको छ उहाँले। अर्को साथीको म्यासेज रहेको छ, हेलो दाई, के छ खबर? सन्चै हुनुहुन्छ? म विजय सापकोटा भन्नुभएको छ। मेरो लागि चाहिँ आज लेख्नु भएको छ, सानो केसीको आवाजमा रहेको जुनसुकै भए पनि एउटा गीत बजाइदिनु होला भन्नुभएको छ। र साथीहरू सम्झिनु पर्दाखेरि मायाको लागि, सरिता, गरिमा, रञ्जना, तृष्णाको लागि लगायत सबैजनाको लागि भन्दै छुटिन्छु है त दादा, बा भाइ भन्नुभएको छ। विजय सापकोटाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीले म्यासेज गर्नुभएको छ, हेलो दाई, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? धेरै समय पछाडि तपाईँहरूको प्रोग्राम सुन्न पाएको छु, एकदमै ह्याप्पी छु है त भन्नुभएको छ। अनि त्यसै गरी लेख्नु भएको छ, के छ हजुरको खबर? तपाईँको ठाउँतिर कतिको पानी परिरहेको छ नि भन्नुभएको छ। हाम्रो यतातिर चाहिँ पानी परेको छैन, बिहानको समयमा अलिअलि सिमसी पानी पर्ला कि जस्तो भएको थियो अलिअलि है। र अहिले मौसम एकदमै ठिकै छ, चिसो मौसम भनौँ है, ठिकै छ समग्रमा। र तपाईँको ठाउँतिर पनि ठिकै नै होला भन्ने हामी आशा गर्छौँ। अनि म चाहिँ बोल्दैछु मेलम्चीबाट, आरोहण वाइबा भन्नुभएको छ। आज मेरो लागि चाहिँ तामाङ सिलो एउटा नयाँ गीत बजाइदिनुहोस् है, जुनसुकै भए पनि।

हुनुभएको छ र गीत मार्फत सम्झिनु पर्दा तपाईँको लागि अनि साथी सबैजनाको लागि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेलम्सीवासी सबैजनाको लागि र हेलम्बा एफएमलाई माया गर्नुहुने मेसेज गर्नुहुने कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि सम्झिन चाहन्छु। यो गीत सुन्दै इन्जोय गर्नुहोस् भन्दै छुटिन्छु दाई, फेरि भेटाउला बाई भन्नुभएको छ। सो मिठो कमेन्टको लागि धन्यवाद छ उहाँलाई पनि। यदि तपाईँहरू पनि यस्तै मेसेज मार्फत गीत रोज्न चाहनुहुन्छ भने 98 60 55 25 मा मेसेज गर्दै पठाउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीतहरू सुन्दै गर्नुहोस्।

हजुर, एकदम मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो र सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा हामीले आज तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै एकदमै रमाइलो गर्दैछौ र विशेष गरी आज हामी म्यासेज गर्नुभएका म्यासेजमा लेखेर पठाउनुभएका गीतहरू चाहिँ बजाउँदैछौ। आज मंगलबारे बसाईमा म्यासेज गरेर गीत रोज्नुपर्ने हाम्रो यो कार्यक्रमको नियम पनि हो। सो कारणले गर्दाखेरि आज हामीले साथीहरूको म्यासेजमा रहेका गीतहरू मात्र बजाउँदैछौ। यदि तपाईँहरू पनि म्यासेज गर्न चाहनुहुन्छ भने तपाईँहरूले एकदमै नम्बर नोट गरेर आफ्नो म्यासेज बक्समा गएर चाहिँ म्यासेज गरेर पठाउन सक्नुहुनेछ। यदि तपाईँहरू म्यासेज गर्न चाहनुहुन्छ भने हामीलाई तपाईँहरूले म्यासेज गर्नको लागि चाहिँ नम्बर रहेको छ 9860525525 म्यासेज गरेर पठाउनु होला भन्न चाहन्छु। र म्यासेज प्राप्त भएको छ, लेख्नु भएको छ, हेलो दादा नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट, निरन मगर भन्नुभएको छ। र मेरो लागि चाहिँ आदित्य श्रेष्ठको पहिलो हाँसो पहिलो बोल भन्ने बोलको गीत राखिदिनुहोस् न है, सम्झिनु पर्दा सम्पूर्णको लागि भन्दै छुटिन्छु। पहिलो हाँसो पहिलो बोल आदित्य श्रेष्ठको आवाजमा रहेको गीत रोज्नु भएको छ। हाम्रो निरञ्जीलाई धन्यवाद गर्न चाहन्छु काभ्रेबाट यति मिठो म्यासेज गरिदिनु भएकोमा। अनि अर्को साथीको म्यासेज रहेको छ, सो उहाँले पनि लेख्नु भएको छ, हेलो दादा म चाहिँ तीर्सना भन्नुभएको छ, मलाई चाहिँ रेशम फिरिरी भन्ने तामाङ सेलो गीत राखिदिनुहोस् न भन्नुभएको छ। हामीले भर्खरै बजाइसकेको छ, हामी अर्कै गीत राखौंला है। रेशम फिरिरी गीत चाहिँ भर्खर मात्र हामीले राखिएको थियो सो कारणले। र त्यसै गरी सम्झिनु पर्दा साथी सबैजनाको लागि भन्दै छुटिन्छु भाइ भाइ भन्नुभएको छ हाम्रो तीर्सनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीको म्यासेज रहेको छ, लेख्नु भएको छ, हेलो दादा म काभ्रेबाट मिलन भन्नुभएको छ, मलाई चाहिँ हिन्दीसँग पल पल जिना राखिदिनुहोस् न भन्नुभएको छ। हिन्दी गीत रोज्नु भएको छ उहाँले, पल पल जिना भन्ने बोलको गीत रोज्नु भएको छ। यो सङ्ग मार्फत मेरो फ्यामिलीको लागि र सबैजनाको लागि सम्झिन चाहन्छु है भन्नुभएको छ। मिलनजीलाई पनि धन्यवाद गर्न चाहन्छु यो मिठो म्यासेज गरिदिनु भएकोमा। र हामी साथीहरूको कमेन्टहरू पनि प्राप्त भइरहेको छ, कमेन्टहरूलाई पनि हामी लिनेछौँ। अनि सँगै तपाईँहरूले पनि म्यासेज गर्नुहोला है, म्यासेज गर्न चाहनुहुन्छ भने 9860525525 र कमेन्ट गर्नुभएको छ, नमस्ते गर्नुभएको छ सरस्वती श्रेष्ठजीले, सो नमस्ते तपाईँले पनि शुभ दिन। अनि स्वर्णिम राईजीले पनि एकदमै सम्झिरहेको छ है दाई भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि मिठो दिनको कामना। अनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते हजुर, म निरजला विश्वकर्मा धनकुटा हाल चाहिँ कुविदबाट, सयपत्री मिडिया ग्रुप धियर कान्छी आर यु शाह शंकर को मिठो माया र मिठो सम्झना छ। साथीहरू सम्झिनु पर्दा कमला वाने

अनि त्यसै गरी सम्झना खाती, कुमार प्रजा, त्यसै गरी सम्पूर्ण घर परिवारको मिठो माया मिठो सम्झना भन्दै छुट्टिन्छु भाइ भन्नुभएको छ। भागी सृजनाजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो मिठो कमेन्टको लागि। र अहिलेको लागि भने हामी तीनजना साथीहरूको रोजाइमा रहेको गीत राख्छौं, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, हामीले एकदमै निकै नै मिठो गीत राखिसकेका छौं। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बो सुन्दै हुनुहुन्छ र यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ। अनि आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा तपाईँहरूको रुझाइमा रहेको सो मेसेज गर्नुभएका गीतहरू बजाउँदै रमाइलो अनि इन्जोय गर्दैछौ आज हामी। र एकदमै मौसम पनि चिसो चिसो हल्का पानी पर्ला जस्तो छ। कतिपय ठाउँहरूमा चाहिँ पानी परिरहेको छ आज र कोही कोही ठाउँमा चाहिँ सिमसिम पानी पर्दैछ र पनि धेरैजना श्रोताहरू एकदमै आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ र पनि हेलम्बो एफएमलाई अत्यन्तै मायाका साथ सुनिराख्नु भएको छ। हामीले एकदमै आशा गरेको छ। अनि यो प्रोग्राममा तपाईँहरूले गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने आज मेसेज गर्नुहोला है। मेसेज गरेर गीत रोज्न पाउनुहुनेछ। मेसेजको लागि 98 60 52 55 25 को माध्यमले मेसेज गर्नुहोला। हामी कमेन्ट तर्फ लाग्छौ। कमेन्ट गर्नुभएको छ फेसबुक पेजबाट। सरस्वती बुनको लागि मिठो सम्झना अनि सबैजनाको लागि आजको दिन एकदमै शुभ रहोस् है भन्नुभएको छ। बुद्ध वज्रचारी हुनुहुन्छ काठमाडौँबाट, उहाँले पनि धेरै धेरै धन्यवाद छ सो मिठो कमेन्ट गरिदिनु भएकोमा। त्यसै गरी अर्को साथीले कमेन्ट गर्नु भएको छ हामीलाई, नमस्ते दादा हजुर, म पनि सुन्दैछु नि काभ्रेबाट, मगर सम्झिनु पर्दा सबैजनाको लागि है भन्नुभएको छ। निरञ्जी हुनुहुन्छ मिडिया प्रेमी साथी, सो उहाँलाई पनि धन्यवाद है। अनि हेलो दादा, गुड आफ्टरनून, म चाहिँ बागेश्वर नगरपालिका 8 मान्छे, हाल भारतको गुजरातबाट तपाईँको प्रोग्राम सुन्दैछु। मेरो घर फ्यामिलीको लागि चाहिँ एकदमै सम्झिन्छु ल भन्नुभएको छ। धन्यवाद छ तपाईँले पनि सो मिठो यो कमेन्टको लागि धन्यवाद गर्न चाहन्छु। अनि हेलो गुड आफ्टरनून, नमस्ते दा, के छ खबर, सन्चै हुनुहुन्छ नि? म चाहिँ चाहना मिडिया ग्रुपको मेम्बर खोटाङबाट लवली मेलिना सीआर भन्नुभएको छ। आज मात्र जन्मदिन परेको छ छोरा कृष्ण भुजेलको लागि चाहिँ ह्याप्पी बर्थडे टु यु छोरा कृष्ण भुजेल भन्छु भन्नुभएको छ। अनि जन्मदिनको लाखौं लाखको शुभकामना, सफलताले शिखर सुम्दै जानु, खुसीले जीवन भरिपूर्ण हुँदै जाओस्, प्रत्येक समय नयाँ कुराको सोच्न अगाडि बढ्नु, संघर्ष जिन्दगीमा आउने चुनौतीहरू सामना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस् भन्नुभएको छ। सो धन्यवाद छ उहाँलाई अनि उहाँको छोरालाई पनि जन्मदिनको एकदमै शुभकामना छ। अनि त्यसै गरी लेख्नु भएको छ, त्यसै गरी म साथीहरू सम्झिन चाहन्छु भन्नुभएको छ, अनिसा भुजेल अनि आस्था राई तामाङ, त्यसै गरी स्नेहा चामलिङ, भाइ सबिन भुजेल, दिवस भुजेल, अनि त्यसै गरी साथीहरूमा अभाग्य उर्मिला, त्यसै गरी किराती बुङखामा राई, अनि सुजा खपाङ्गी मगर, अनि रेमिका राणा मगर, विपना मगर, अनि रञ्जना समाल मगर, आस्मा चामलिङ, प्रदीप कुमार भुजेल, पदम बस्नेत, अनि मेगा मन्जिता लिलाम सुनवारको लागि है त भन्नुभएको छ। सो धन्यवाद छ है यो मिठो मेसेज सो कमेन्टको लागि हाम्रो मेलिनाजीलाई। अनि मेसेज गर्नुभएको छ हामीलाई, साथीको मेसेज प्राप्त भएको छ, सो मेसेज म लिन चाहन्छु। उहाँले लेख्नु भएको छ, हेलो दादा नमस्ते, नमस्कार, म चाहिँ बुद्ध नमबुद्ध दुईबाट कोटवाल, विशेष गरी उहाँ चाहिँ राज कोटवाल हुनुहुन्छ। अनि त्यसै गरी मलाई चाहिँ लेख्नु भएको छ है, विशेष गरी चाहिँ अब छुट्टिन्छु भन्नुभएको छ है। गीतको बोल लेख्नु भएको भए हुन्थ्यो होला कि भन्ने मलाई लाग्यो। सो मेसेजको लागि धेरै धेरै धन्यवाद छ। अर्को साथीले मेसेज गर्नुभएको छ, हेलो दाई, के छ हजुरको खबर, सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ। मलाई चाहिँ असारे भाका एउटा नयाँ गीत राखिदिनुहोस् न भन्नुभएको छ। म चाहिँ अञ्जली भन्नुभएको छ। अनि त्यसै गरी मेसेज मार्फत सम्झिनु पर्दा, यो गीत सुनाउनु पर्दा मेरो घर परिवारको लागि, साथीहरू मीना, सरस्वती, अन्जु, मिलन, सुजनको लागि, अनि अविनाशको लागि र सबैजनाको लागि भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीले मेसेज गर्नुभएको छ, हेलो दाई हजुर, के छ, सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। अनि म चाहिँ बोल्दैछु है यता रामेछापबाट, अनुपमा तामाङ भन्नुभएको छ। आज मेरो लागि चाहिँ
सिमसिमे पानीमा भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ गीत मार्फत तपाईँको लागि अनि सम्पूर्णको लागि भन्दै छुटिन्छु बाई बाई गर्नुभएको छ धन्यवाद छ उहाँहरूलाई पनि है र कमेन्टतर्फ लाग्छौ कमेन्ट हामीलाई कमेन्ट गर्नुभएको छ साथीहरूको कमेन्टहरू पनि हामी एकदमै प्राप्त भइरहेको छ लेख्नु भएको छ हेलो दर्शन नमस्ते दाई हजुर के छ सन्चै हुनुहुन्छ प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ नवीन बास्टकोटीजीलाई पनि धन्यवाद गर्न चाहन्छु र अहिलेको लागि भने दुईवटा गीत हामीले तपाईँहरूको माझमा राख्छौं गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला र मेसेज गर्न चाहनुहुन्छ भने 9860525525 मा मेसेज गर्दै पठाउँदै गर्नुहोला।

हजुर, एकदम मिठो गीत हामीले राखिसकेका छौ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र हामी अन्तिममा छौ। सो मेसेज हामीलाई कमेन्ट प्राप्त भएको छ, सो कमेन्ट लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ हामीलाई, हेलो दर्शन नमस्कार, हजुर म माधव ढुङ्गेल बिर्तामोडबाट आज सम्झिनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुन अस्मिता सोताङ, रमिला राई, शान्ति बिसी, अनिता राई, काली कमला, गीता लिम्बू, रंजीत राई, अभिमान सुनवार, त्यसै गरी पूर्वीले आकाश, मुना कुइज लगायत सबैजनाको लागि है भन्नुभएको छ। अनि बिनी बिनु विनिता सशंकर हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि हेलो हजुर नमस्कार, म पाँच थर हिलेहाङ सात घर भई हाल फिल्म डब्ल्यू शोकोबाट शुक्र राज रसाइली, अब बज्ने गीत मार्फत साथीभाइ सम्झिनु पर्दा सर्वप्रथम तपाईँको लागि। अनि लेख्नु भएको छ प्रेम कला आचार्य, अरूणा सम्भान, फे गोपाल भाइ, मनिषा, गगन, समी, सन्चमाया, तारा, विनिता, मनमाया, रामकृष्ण, स्वर्णिम, सुप्रिया, कविता, मुना, हर्फ, सरस्वती, राज, घले, भीम, ढकाल, धर्मराज, अनि धनकुमार खाती, फूल मायाको लागि, अनि सोहाङमा लिम्बू लगायत सबैजनाको लागि है भन्नुभएको छ, धन्यवाद गर्न चाहन्छु। र त्यसै गरी अब भने हामी तपाईँहरूको माझबाट विदा हुनुपर्ने समय भएको छ। आज जति पनि साथीहरूले हाम्रो यो प्रोग्राममा मेसेज गरेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद छ। अनि फेसबुक पेजबाट मिठो मिठो कमेन्ट गर्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा तपाईँहरूले हामीलाई एक घण्टाको अवधिभर विभिन्न गाउँ बेसी लेख बेसी गर्नुहुँदै पनि यो प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो प्रोग्राम सुन्नुभएकोमा धेरै धेरै धन्यवाद छ। अनि प्राविधिक कक्षबाट यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म पुर्याउनका लागि सपोर्ट गर्नुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: पानी चाहिँ
1: लाग्यो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: Elambo FM 89.6 MHz.

0: Wait, just a minute. We'll return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले
4: इन्टरप्राइजेस। स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupasu. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupasu.
5: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

योजना सूचना सूचना जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा अत्यन्त जरुरी सूचना। यही मिति 2082 माघ 25 गतेदेखि फागुन 1 गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरूद्ध किशोरीहरूका लागि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। विद्यालयको कक्षा 6 अध्ययनरत वा विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीहरू गत वर्ष खोप लगाउन छुटेका कक्षा 7-10 वर्षसम्मका वा विद्यालय बाहिर रहेका 11-14 वर्ष उमेरका आफ्ना किशोरीहरूलाई नजिकैको खोप केन्द्रमा लगि अनिवार्य रूपमा एचपीभी खोप लगाउन हुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी वा विद्यालयका शिक्षकहरूसँग सम्पर्क गर्नुहोस्। जनस्वास्थ्य कार्यालय चौतारा सिन्धुपाल्चोक।

ਨਾ ਉਹ ਜਾ ਕੇ ਆਪਣੀ ਭੈਂਸ ਚਰਾਏ। ਅਰੇ ਅਭੀ ਤੋ ਪਾਰਟੀ ਸ਼ੁਰੂ ਹੋਈ ਹੈ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। काभ्रेमा बर्ड फ्लू तीव्र गतिमा बढ्दै 40,000 भन्दा बढी हाँस तथा कुखुरा नष्ट गरियो। जेएनजी आन्दोलनमा सुरक्षाकर्मीले आतिएर धेरै गोली चलाएको अध्ययन समितिको निष्कर्ष। 7,20,000 बराबरका अवैध लाइटर बरामद। दुईजना नियन्त्रणमा। संखुवा सभाको सिलीचोङमा पहिरो जाँदा 7 घर परिवार विस्थापित। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। र विश्वकप 2026 फ्रान्स र स्वीडेन पहिलो पटक आमुन्ने सामुन्ने हुँदै। हेलम्बु खबरको सुरुमा स्थानीय खबर। काभ्रे प्लानचोकमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि तीव्र गतिमा फैलिएको बर्ड फ्लू संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका वडा नम्बर 6 र 13 पनौती नगरपालिकाको वडा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको छ। मरेका कुखुरा तथा हाँसलाई झोला, खोला, झाड़ी र अन्य खुल्ला स्थानमा जताभावी फाले प्रविधिका कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरको भनाइ छ। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ्दै गएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशन निर्वाचन केन्द्र कार्य समितिका सदस्यको सूची सच्याएको छ। चुनावी परिणामको पूर्ण अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचनामा रहेका 2 सदस्यको नाम हटाउँदै रासपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालिएपछि संशोधन गरिएको जनाएको छ। जेएनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे गौरी बहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिश अध्ययन समितिले सुरक्षाकर्मीले आतिएर धेरै गोली चलाएको निष्कर्ष निकालेको छ। अध्ययन समितिले भदौ 23 सुरक्षाकर्मीले बानेश्वर क्षेत्रमा आतिएर धेरै गोली चलाएको निष्कर्ष निकालेको हो। अध्ययन समितिका 1 सदस्यका अनुसार संसद भवन प्रवेश गर्न खोजेका जेएनजी प्रदर्शनकारीलाई ट्रलीले नियन्त्रण गर्न खोजेपछि प्रदर्शनकारीको संख्या अचानक बढ़ेपछि परिस्थिति नियन्त्रण बाहिर गएको अध्ययनको निष्कर्ष रहेको छ। कपिलवस्तु प्रहरीले अवैध रूपमा भन्सार छली गरी लुकाई छिपाई राखिएका 7,20,000 रूपियाँ बराबरका खाली ग्यास लाइटर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार 15 गते बिहान करिब 7:30 कृष्णनगर नगरपालिका 2 ट्रान्समिटर टोल स्थित 2 घरमा अवैध सामान लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले खन्तलासी गरेको थियो। खन्तलासीका क्रममा जमीन मुनि निशानको घर र मोहम्मद साजी खतको घरबाट ग्यास नभएका खाली लाइटरका 48,000 थान बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै घरबाट 24,000 थानका दरले लाइटर फेला परेको हो। बरामद लाइटरको अनुमानित मूल्य 7,20,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। कालीमाटी तरकारी बजारमा भित्रिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ। भक्तपुर मधेपुर थिमे नगरपालिकाबाट बिक्रीका लागि कालीमाटी बजार ल्याइएको रायोको सागमा 80.160% अर्गोनोफोस्टफेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारमा 12 पसलको 12 थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायोको सागमा बढ़ी मात्रामा विषादी भेटिएको हो। विषादीको मात्रा धेरै भेटिएको रायोको साग उपभोग अयोग्य रहेको बताइएको छ। सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले सात घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोक एक तल्लो तेनछोङका सात परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय प्रमुख निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 4,500 रूपियाँले घटेको छ। आज छापावाला सुनको मूल्य प्रति तोला 2,77,900 रूपियाँ कायम भएको छ। यसअघि हिजो सुन प्रति तोला 2,82,400 रूपियाँमा कारोबार भएको थियो। विदेशको खबर। जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा छ जनाको ज्यान गएको छ। तीन महिने छोरीको अभिभावक सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र चारजना महिला र दुईजना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेको प्राप्त समाचारमा जनाएको छ। अब खेलकुदको खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता भन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटकको विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। काभ्रेमा बर्ड फ्लू तीव्र गतिमा फैलिँदै 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरियो। जेएनजी आन्दोलनमा सुरक्षाकर्मीले आतिएरै गोली चलाएको अध्ययन समितिको निष्कर्ष। 7,20,000 बराबरको अवैध लाइटर बारमा दुईजना नियन्त्रणमा। संघ सभाको सिलिचोङमा पहिरो जाँदा सात घर परिवार विस्थापित। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा छ जनाको ज्यान गयो र विश्वकप 2026 फ्रान्स र स्वीडेन पहिलो पटक आमुने सामुन्ने हुँदै। हेलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। तीन जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

सूचना सूचना सूचना जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा अत्यन्त जरूरी सूचना। यही मिति 2082 माघ 25 गतेदेखि फागुन 1 गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरूद्ध किशोरीहरूका लागि एसपीभी खोप अभियान सञ्चालन हुने भएको छ। विद्यालयको कक्षा 6 मा अध्ययनरत वा विद्यालय बाहिर रहेका 10 वर्षका

0: मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौं अरूलाई पनि बचाऊ
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: FM 89.6 MHz.
1: चिटिक्क परेर कहाँ जानला हो र
2: तलका भोलि बिहाको तयारी गर्न पर्छ नर बुढी माउ त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
1: राति चाँडै घर आउनु नि दाहे बाहे होइन है
2: दाहे बाहे हुन्न त्यस्तो त
1: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यति नभनु न लागोस् भनौँ न
1: लागोस् लागोस् लागोस्

0: 보자.
1: Time check. It's 4 p.m.
2: 아일리 아브라나코 4번째 구사.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबले लिएर यति बेला सदा झै तपाईँहरूकोमा आजमा उपस्थित भइसकेकै छु। म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र आईसिंह तामाङ हुनुहुन्छ है। आज पनि हामी यो प्रहरमा आइसकेका छौं अपरान्नको 4 बजेर होइन सो 2 मिनट गइसकेको छ होइन। हरेक दिन यसै प्रहरमा आउने कार्यक्रम प्रतिभाको डबली तपाईँले सिन्धुपाल्चोक चौताराबाट यति बेला हामीलाई सुनिरहन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर www.lmbfm.com.np लगइन गरेर पनि अनलाइन वेबसाइटको मार्फत पनि तपाईँले हामीलाई सुन्दै आइराख्नु भइरहेको छ भनेदेखि हाम्रो पात्र एप्स अनि त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर चाहिँ तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम भएको डबली तपाईँले होइन सो यसै होइन हप्ताको चाहिँ शनिबार बाहेकका दिनहरूमा चाहिँ हामी आइतबारदेखि शुक्रबारसम्म आउने गर्दछौ। 6 दिन तपाईँहरूको माझमा रहेर भलाकुसारी गर्ने गर्दछौ होइन। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली चाहिँ विशेषतः तपाईँहरू प्रतिभा पारखी मित्रहरूको लागि चाहिँ कार्यक्रम प्रतिभाको डबली रहेको छ है। तपाईँले चाहिँ कार्यक्रममा यस कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर चाहिँ तपाईँले आफूभित्र भएका प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ होइन। तपाईँलाई अब गीत गाउन मनपर्छ भने गीत गाउन सक्नुहुनेछ, एङ्करिङ गर्न मनपर्छ भने एङ्करिङ गर्न सक्नुहुनेछ, ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू होइन क्यारिकेचरहरू पनि गरेर सुनाउन सक्नुहुनेछ होइन। अब प्रतिभा नहुने साथीहरू त को हुन्छन् र सबैमा एक न एक खालको प्रतिभा त भइ नै हाल्छन् होइन। कतिपय सुनाउन मिल्छन्, कतिपयहरू अब भनौँ न गरेर देखाउने हुन्छन् होइन। सो कार्यक्रममा चाहिँ तपाईँले फोन गरेर प्रतिभा सुनाउनु पर्ने हुन्छ होइन। जस्तै गीत गजलहरू मुक्तकहरू होइन तपाईँले सुनाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ है साथीहरू। फोन गरेर चाहिँ आफ्ना प्रतिभाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको लागि हामीले नम्बर खुलाएका छौँ 97 48 26 69 को माध्यम हुँदै कार्यक्रममा प्रतिभा राख्नका लागि मित्रहरू आउन सक्नुहुनेछ। त्यसै गरी सामाजिक सञ्जाल मार्फत जोडिएर हामीलाई सुन्दै हेर्दै हुनुहुन्छ भने कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्टहरू छोड्नुहोला। आफ्ना रचनाहरू छन् भने पनि तपाईँले चाहिँ लेखेर छोड्न सक्नुहुनेछ। तपाईँका रचनाहरूलाई पनि हामीले स्थान दिनेछौ, आउन सक्नुहुनेछ। यति बेला कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका उगार्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा आजमा हामीले राख्यौं एकदमै मेठो अनि रमाइलो गीत। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर तपाईँले हामीलाई अपरान्नको समयमा सुनेर साथ दिन सक्नुहुनेछ। है सपरान्नको समय छ, विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला। घरघराइसी काम, खेतबारीको काम, होइन अन्य विविध काम धन्दाहरूमा हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा रहनु भए पनि एकदमै आफ्नो केयर गर्दै आफ्नो ख्याल गर्दै बिजी व्यस्त हुनुहोला पनि भनेर भन्न चाहन्छु। होइन एकदमै मौसमको कुरा गर्नुपर्दा चाहिँ सिमसिम पानी पर्ने होइन, सो घाम चाहिँ त्यति अब लागेको छैन भनौँ है, घाम चाहिँ लाग्न सकेको छैन र पनि मौसम चाहिँ अलिकति शीतल शीतलै छ है। पानी पर्ने यस्तै यस्तै भइरहेको छ, रहने पानी पर्ने यस्तै यस्तै भइरहेको छ। त्यसै गरेर अब खेत रोपाई गर्ने साथीहरूको लागि पनि अब होइन अलिक मजाले पानी पर्यो भने चाहिँ रोपाई पनि सुरु हुन्छ होला है अब होइन। सो एनिवे यो प्रहरमा चाहिँ कार्यक्रममा फोन गरेर तपाईँहरू आउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। नयाँ पुराना सम्पूर्ण साथीहरूले सहभागिता जनाउन सक्नुहुनेछ। कहाँ कहाँदेखि हामीलाई सुन्नेहरूहुन्छ होइन, त्यहाँ त्यहाँसम्मका साथीहरूले पनि सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ, आउन सक्नुहुनेछ। सम्पूर्ण साथीहरू फटाफट फोन डायल गर्दै सहभागिता जनाउनुहोला कार्यक्रमको व्यवसायमा। नम्बर खुला छ 97 48 26 65 89 80 चाहिँ यहाँहरूको लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौं। यसो भन्दै गर्दा यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार हजुर। हजुर गुड आफ्टरनुन। हजुर गुड आफ्टरनुन, तपाईँको शुभ नाम सुन्दैम। हजुर अनि माया के गर्दै हुनुहुन्छ, खाजा खानु हो कि बाँकी नै? हजुर मेरो पनि भयो भन्नुपर्छ। हजुर अनि आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो यता काभ्रेतिर?
1: आजको दिन चाहिँ
0: के गर्दैछु भन्नुभयो?
1: मुला।
0: ए अनि अहिले मुला भने चाहिँ टर्ने खेती गर्नु भएको छ कि क्या हो मुलाको? ए भनेपछि टर्नेलमा? ए ल ठिक छ, ओके ओके। अनि मौसम के छ? हजुर यता पनि त्यस्तै नै है त, एकछिनमा पानी रोकिने पर्ने होइन, सो घाम भन्नाले घाम त्यसरी लागेको पनि छैन होइन, सो मौसम चाहिँ अब पानी पर्ने भनेर त्यस्तै परेको पनि छैन, एकछिन पर्ने रोकिने यस्तै यस्तै भइरहेछ है त यता पनि। ओके अनि सुमधुर आवाजमा प्रतिभा के सुनाउनुहुन्छ साथीहरूलाई? गन्ती गर्छौ गन्ती पछि है त। सुरु गर्नुहोस्।

0: यति नै भन्नु है दिदी।
1: हजुर, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार होइन त?

0: Thank you, Vivi.
1: हजुर, झुकाउँदैनन् नेपालीले कहिल्यै शिर दुश्मनको अगाडि यस्तै यस्तै होइन। हजुर सर, एकदमै मिठो यो देशभक्ति गीत गाएर सुनाउनु भयो होइन, एकदमै मिठो प्रतिभा राख्नुभयो तपाईँको त्यो सुमधुर आवाजमा है, प्रतिभा सुन्न पायो, एकदमै मिठो प्रतिभाको धनी। सो माया हजुरलाई धेरै धेरै धन्यवाद है त। हस् यसै गरी लागि पर्नु होला होइन, सो आफ्नो भनौँ न आफ्नो प्रतिभालाई जोगाइराख्नु होला, आफ्नो गलालाई जोगाइराख्नु होला, राम्रो छ राम्रो गर्दै जानु होला है त माया। ओके, आउने दिनको बसाइमा फेरि पनि हामी भेट्नेछौ। आजको लागि भने हामी छोड्छ मुख्य बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो माया। सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर यति बेला चाहिँ बाहिरिसक्नु भएको छ है। सो एकदमै मिठो छ उहाँको गायकी है। सो त्यसै गरी यति बेला भने फोन लाइनमा अर्को साथी जोडिनु भएको छ।

0: हुनुहुन्छ कहाँदेखि? नमस्कार।
1: आँखा अगाडि देखिने हजारौँ मानिस भन्दा नदेखिने भगवान् त बढी विश्वास लाग्छ। हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, भगवान्को त विश्वास गर्नै पर्यो नि, होइन र हजुर?
1: हजुर,
0: एकदमै मिठो लाइनको साथमा कार्यक्रमको बोल्दै हुनुहुन्छ।
1: मासुन खानीबाट रूपा।
0: हजुर, रूपा के होला? रूपा
1: हजुर,
0: रूपा के होला?
1: श्रेष्ठ
0: हजुर। अनि रूपाजी, हजुर सन्चै हुनुहुन्छ?
1: सन्चै छु दिदी, हजुरलाई कस्तो छ?
0: हजुर एकदम, हामीलाई पनि ठिकै छ भन्नुपर्छ, सन्चै छ, आराम खुसालै छौँ भन्नुपर्छ रूपा। अनि खाजा खानुभयो हजुरले? एकदम, मेरो पनि भयो, भएर नै यहाँहरूको माझमा सहभागिता जनाए भनौँ। के गर्नुहुन्छ सुनखानीतिर रूपा, दिनहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ?
1: म चाहिँ स्कुल जान्छु, एक्जाम दिएर आउँछु, घरको घरेसी काम गर्छु, त्यति हो दिदी।
0: कतिमा पढ्दै हुनुहुन्छ?
1: म ट्रेनमा।
0: ट्रेनमा पढ्दै हुनुहुन्छ, यसरी ट्रेनमा जानुभयो?
1: हजुर।
0: ओके, ल ठिक छ। अनि प्रतिभा साथीहरूलाई के सुनाउनुहुन्छ साथी आज?
1: म थोरै कविता गाउन चाहन्छु है त दिदी। हजुर।
0: ओके, गन्ती गर्छौँ, गन्ती बसे है त।
1: तिमीलाई देखेर फिदा भए म बाङ्गो बाङ्गो हिँड्ने गर्थे, सिधा भए म आई लाइक यु टु भन्दै बिदा भए म। हस्, धन्यवाद।
0: हजुर, बाङ्गो बाङ्गो हिँड्थे म, अहिले सिधा हिँड्ने भए भन्नुभयो?
1: हजुर।
0: भनेपछि ओहो, ओके, एकदमै मिठो। यो बाङ्गो बाङ्गो पनि नहिँड्नु होला, बर्खाको टाइम छ, फेरि लडिन्छ है, सिधै सिधै बाटो हिँडेर, सिधै सिधै बाटो हिँड्नु होला, फेरि पानी पऱ्यो, त्यो चिप्लो चिप्लो बाटो हुन्छ, बाङ्गो ठिङ हिँड्न थालियो भने झन् चिप्लेर लडिन्छ है त रूपा। ओके, एकदमै मिठो लाइनको लागि, कविताको लागि हजुरलाई धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि कार्यक्रमलाई माया गरेर कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला साथी। अहिले छोड्छौँ, ओके, बाई। हजुर, यति बेला रूपा श्रेष्ठ सुनखानीबाट हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ होइन प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा, हामीले नम्बर खुला गरिसकेका छौँ, फटाफट फोन डायल गर्दै नयाँ साथीहरू पनि आउनुहोला। 97-48-26-62-79 हामीले तपाईँहरूका लागि नम्बर खुला गरिसकेका छौँ। यति बेला चाहिँ कार्यक्रममा एकदम मिठो गीत पस्किने बेला भएको छ, गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।
2: Digital.

0: हजुर, हामीले कार्यक्रममा राखी एकदमै छु गीत कलको पानी रक्सी गनायो, सो गीतले भन्दै थियो। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम प्रतिभा कुटबल स्थित नेपालचोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरेर तपाईँले www.thelambaefm.com.np लगइन गरेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अपराह्नको यो समयमा पक्कै पनि विविध कामधन्दातिर व्यस्त व्यस्त हुनुहुन्छ है, खेतबारीको काम, घरैसी कामहरू, अन्य विविध काम धन्दाहरूमै हुनुहुन्छ। जहाँ जस्तो अवस्थामा रहनु भए पनि एकदमै होइन सो आफ्नो केयर गर्दै, आफ्नो ख्याल गर्दै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले एकदमै आशा र अपेक्षा राखेकी छु। आउन सक्नुहुनेछ 97 48 26 67 79 यहाँको लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौं। सो माध्यम हुँदै आफूभित्र भएका प्रतिभाहरू तपाईँ राख्नको लागि व्यवसायमा आउन सक्नुहुनेछ। साथीहरू एकदमै नम्बर खुला छ है, त 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ प्रतिभा राख्नको लागि नयाँ पुराना सम्पूर्ण साथीहरू चाहिँ आउन सक्नुहुनेछ होइन। त्यसै गरेर भर्खर मात्रै यदि रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ भने पनि कार्यक्रम सुनिराख्नु भएको छ प्रतिभाको डबलीलाई नै होइन, तपाईँहरूकै फोन कलकै अपेक्षामा छौँ होइन। साथीहरू सबै आउनुहोला, कहाँ कहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ सहभागिता जनाउनुहोला पनि भन्छु। त्यसै गरेर केही कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिँदै गर्छु, तपाईँहरूको फोन कल पनि लिने नै छु। रामजी घिमिरे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्कार सुन्दैछु चितवनबाट, सम्झना सबैमा भन्नुभएको छ है, धन्यवाद तपाईँलाई कमेन्टको लागि होइन सुनेर साथ दिनुभएकोमा। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन हजुर, को बोल्दै हुनुहुन्छ कहाँदेखि? हजुर हजुर, हजुर काभ्रेबाट सुस्मी, काभ्रेको कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ सुस्मीजी? हजुर सुस्मी भन्दै हुनुहुन्थ्यो, यति बेला उहाँको फोन चाहिँ डिस्कनेक्ट भएको छ है। ओके, केही छैन, फेरि पनि फोन डायल गरेर आउनुहोला साथीहरू पनि भन्छु, आफूभित्र भएका प्रतिभा राख्नको लागि आउँदै गर्नुहोला होइन। सो त्यसै गरेर अर्को कमेन्ट पनि मैले लिइहालेँ, लेख्नु भएको छ दिलिसा राई हुनुहुन्छ, लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ, धन्यवाद तपाईँलाई कमेन्टको लागि। त्यसै गरेर सुमिना आले हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ उहाँले पनि, धन्यवाद सुमिना तपाईँलाई पनि। यति बेला भने फेरि पनि हामी एकदमै मिठो गीत पस्किन्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ तपाईँहरूको फोन कल लिनको लागि, तपाईँहरूको कमेन्ट लिनको
1: अविरल बगी लड़ी रहे को तो लाड़ी ग्राम धुम ठुक्क साली ग्राम
2: नेचुरल
1: लड़

हजुर, हामीले कार्यक्रममा राख्यौं होइन सो गीत गीतपछि फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुन्दै हुनुहुन्छ होइन। कार्यक्रममा व्यवसायमा हामीले तपाईँहरूका लागि फोन गरेर आउनु पनि नम्बर छोडेका छौं। 97 48 26 69 80 चाहिँ तपाईँहरूले फोन गरेर आउनुपर्ने नम्बर रहेको छ। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि व्यवसायमा चाहिँ आउन सक्नुहुनेछ होइन। त्यसै गरेर केही कमेन्ट यति बेला मैले लिए, सुमन गुरूङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्ते सेवारो छ्यादलो सिस्टर भन्नुभएको छ है। छ्यादलो हजुर, हाई, म सुमन गुरूङ फ्रम ताप्लेजुङ हाल युएबाट भन्नुभएको छ है। साथीहरू अभागी कान्छी, माया राई, मीडिया प्रेमिसमा ललिसा, सन्ध्या गुरूङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, त्यसै गरेर बिमला गुरूङ, अभागी सृजना, त्यसै गरी पायल प्रेमी लेख्नु भएको छ, कुलुङ शेर्पा, त्यसै गरी रिक्टो पूजा शेर्पा, त्यसै गरी बुनु विनिता गुरूङ, त्यसै गरी दिलु एम्बाम्फु राई, त्यसै गरेर लेख्नु भएको छ उहाँले दाई विक्रम गुरूङ अल लाई ओके भाई भाई भन्नुभएको छ। कमेन्टको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद सुमनजी। त्यसै गरेर अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, लेख्नु भएको छ सौरभ केसी हुनुहुन्छ, लेख्नु भएको छ, हेलो सिस्टर गुड आफ्टरनुन भन्नुभएको छ। गुड

सुन हजुर, म बाक्सो नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। एकदमै मिठो कमेन्टको लागि यहाँलाई पनि धन्यवाद भन्छु। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले यसो प्राप्त भएको छ। करण प्रिया केसी संगीत हुनुहुन्छ, यसो लेख्नु भएको छ। ल भाइ दर्शन नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई चाहिँ ठिकै छ, तपाईँलाई के छ है त हजुर? म चाहिँ यता भारतको हिमाचलबाट कर्ण प्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ है, मिठो कमेन्टको लागि होइन संगीतजी, कर्ण प्रिय केसी संगीतजी, सो तपाईँलाई धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा है। एकदम नम्बर पनि खुला गरेका छौं, कमेन्ट बक्समा पनि कमेन्टहरू छोड्न सक्नुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ साथीहरू भन्छु है। सो यति बेला फेरि पनि गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, माया गर्छु भन्नेले माया मिसाइदेऊ, माया देखाइदेऊ, सो यस्तै भन्दै थियो गीतले। गीतपछि पुनः उपस्थित भइसकेका छौँ होइन। सो कार्यक्रम प्रतिभाको डबले सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक चौताराबाट यति बेला सुन्दै हुनुहुन्छ। व्यवसायमा तपाईँ पनि आफूभित्र भएका प्रतिभाहरू राख्न चाहनुहुन्छ होइन, साथी संघीहरूलाई सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। हामीले नम्बर एकदमै खुल्ला गरिसकेका छौँ। नयाँ पुराना सम्पूर्ण साथीहरू आउन सक्नुहुनेछ पनि भन्छु है। अपराह्नको यो समय छ होइन, यति बेला भने कार्यक्रममा होइन तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौँ होइन, अनि तपाईँहरूले नै राख्नुहुने विविध प्रतिभाहरू नै सुनिरहेका छौँ। त्यसै गरेर तपाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत छोड्नुभएका कमेन्टहरू नै हामीले चाहिँ लिइरहेका छौँ। आउन सक्नुहुनेछ साथीहरू, तपाईँहरू पनि आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि 9748426689 चाहिँ हामीले तपाईँहरूका लागि एकदमै नम्बर खुल्ला गरेका छौँ। नम्बर सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरेर यति बेला मलाई एउटा कमेन्ट मैले लिइहाले प्राप्त भएको छ। साथी माया लामा हुनुहुन्छ, लेख्नु भएको छ, हेलो नमस्ते नमस्कार दिदी भन्नुभएको छ, नमस्ते हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँ सन्चै हुनुहुन्छ भन्नुभएको छ है। आफ्टर लङ टाइम पछि हजुरहरूको प्रोग्राम सुन्ने मौका पाएँ, धेरै खुसी लाग्यो भन्नुभएको छ, मलाई पनि एकदमै खुसी लाग्यो तपाईँहरूको साथ सपोर्ट पाएँ है, धेरै धेरै माया छ है दिदी अनि हेलम्बो एफएम होल टिमलाई भन्नुभएको छ। सो एकदमै मिठो कमेन्टको लागि माया हजुरलाई धेरै धेरै धन्यवाद भन्छु है, धन्यवाद भन्छु। यसै गरी जोडिन सक्नुहुनेछ एकदम साथीहरू आउँदै गर्नुहोला भन्छु। यति बेला फेरि पनि हामी गीत नै राख्छौँ है, भन्दै थिए साथीको फोन कल लिइहाल्छु है, सकेसम्म साथीहरूको फोन कल लिन्छु। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते नमस्कार। हजुर नमस्ते नमस्कार, हजुर को बोल्दै हुनुहुन्छ? हजुर सुस्मीजी, अघि तपाईँ हाम्रो फोन डिस्कनेक्ट भएको थियो है। अनि सुनाउनुहोस् के छ हाल खबर तपाईँको, सुनाउनुहोस्।
1: हजुर मेरो हाल खबर भन्नुपर्दा एकदम ठिकै छ भन्नु परिसकेको
0: छ। हजुर एकदम मेरो पनि ठिकै छ सुस्मी, आरामै छु सन्चै छु भन्नुपर्छ। के गर्दै हुनुहुन्थ्यो? हजुर बसिराख्नु भएको थियो है। ओके ल ठिक छ, अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउँदै हुनुहुन्छ साथी प्रतिभा, के सुनाउनुहुन्छ? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस् सुस्मी। हेलो साथी, उहाँको फोन फेरि पनि डिस्कनेक्ट भइसकेको छ है। ओके केही छैन, फेरि पनि हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा गीत राख्यौं। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। होइन, सो अब चाहिँ हामी पनि लघु कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ है। सो निर्धारित समयले नेटो काट्न आँटेको छ है। सकेसम्म पनि तपाईँहरूको फोन कल लिने चाहिँ एकदमै प्रतीक्षामा छु, तर केही साथीहरूको आज कुराकानी हुन सकेन, सायद नेटवर्क प्रब्लम है, अलिकति मौसम पनि त्यस्तै छ है, त्यही भएर पनि हुनसक्छ है। ओके, यति बेला एउटा कमेन्ट प्राप्त भएको छ, अन्तिममा पनि छु है, कमेन्ट लिन्छौँ। सो लेख्नु भएको छ, साथी हुनुहुन्छ, शुक्रराज रसाइली निर्देश हुनुहुन्छ। सो उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, साङ्गीतिक अभिवादन भन्नुभएको छ। अभिवादन हजुर, म पास हिलिहाङ सात गर्दै हाल फेरि डब्लुबाट शुक्रराज रसायनी निर्देश हो। अब बज्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारका छन् लेख्नु भएको छ। जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र सम्बाहाम्फे, अरूणा सम्बाहाम्फे, गोपाल भाइ चरपटे, मनिषा शेर्पा, गगन तेराथुमे लेख्नु भएको छ, सुमी लिम्बो, सन्चमाया केरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मन माया तिमल सिन्हा, रामकृष्ण कल्याते पास, थरे सोनम राई, सुप्रिया वान्तवर राई, त्यसै गरी लेख्नु भएको छ धनु गजमे, राजघले मगर, दिलु याम्फु राई, हरिमाया चौला गाई लेख्नु भएको छ, त्यसै गरी भीम घतानी, धर्म राज ढकाल लेख्नु भएको छ, त्यसै गरी लेख्नु भएको छ उहाँले चाहिँ है, सुङहाङ लिम्बु लगायत सम्पूर्ण ए टु जेडलाई चाहिँ भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ है। सो मिठो कमेन्टको लागि यहाँलाई पनि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। अब भने चाहिँ हामी पनि लगभग कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, लगभग निर्धारित समयले नेटो काट्न आँटिसकेको छ है। सो जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर प्रतिभा राख्नुभयो, फोन गरेर प्रतिभा राख्नुहुने सम्पूर्ण साथीहरूलाई पनि सो धेरै धेरै धन्यवाद भन्छु। सामाजिक सञ्जाल मार्फत मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु। एक घण्टा अवधिभर उकाली ओह्राली, भन्जाङ्गनी चौतारी, अनि गाउँ बस्ती, अनि सहर, अनि थिकुना खन्दरामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। त्यसै गरी सामाजिक होइन, त्यसै गरी मेरो आवाजलाई यतिन्जेलसम्म तपाईँकै रेडियो सेट, मोबाइल, अनलाइन वेबसाइटसम्म पुर्याउन प्राविधिक कक्षमा रहेर साथ दिनुहुने मित्र आइसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: Time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-5167-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: wait just a minute. We will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalchok. House for the guests. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer participation is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalchok. Email Hotel Aruniko @gmail.com. Contact 011-620-326 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangatsu Subali Nagar Palika 5, Sindhupalchok.
1: ओइले के पार ओइ मित्र, यो रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913327।
7: सूचना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा अत्यन्त जरुरी सूचना। यही मिति 2082 माघ 25 गतेदेखि फागुन 1 गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्ध किशोरीहरूका लागि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। विद्यालयको कक्षा 6 अध्ययनरत वा विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीहरू, गत वर्ष खोप लगाउन छुटेका कक्षा 7 देखि 10 वर्षसम्मका वा विद्यालय बाहिर रहेका 11 देखि 14 वर्ष उमेरका आफ्ना किशोरीहरूलाई नजिकैको खोप केन्द्रमा लगी अनिवार्य रूपमा एचपीभी खोप लगाउन हुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी वा विद्यालयका शिक्षकहरूसँग सम्पर्क गर्नुहोस्। जनस्वास्थ्य कार्यालय चौतारा सिन्धुपाल्चोक।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। काभ्रेमा बर्ड फ्लू तीव्र गतिमा फैलिँदै 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरियो। तत्काल पार्टी एकता नहुने भ्रम नपर्न नेकपा एमाले अध्यक्ष ओलीको भनाई। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आज थुनामुक्त नहुने। बागमतीमा साउनदेखि लाइसेन्स सम्बन्धी सबै शुल्क दोब्बर हुने। विदेशी आवासीय अनुमति लिएका 4 कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य हुने गरी कार्यवाहीको सिफारिश गरिँदै साउदी अरब सरकारले त्यहाँ रहेका जेलमा रहेका 33 जना नेपाली कैदीहरूलाई आम माफी दियो। र विश्वकप 2026 फ्रान्स र स्वीडेन पहिलो पटक आम्ने सामान्य हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको 15 दिने बेसिक माउन्टेनरिङ ट्रेनिङ सुरक्षित रूपमा सम्पन्न गरिएको छ। हिमाली पर्यटन प्रवर्धन, स्थानीय युवाको सिप विकास तथा पर्वतीय क्षेत्रमा सुरक्षित आवागमन र उद्धार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा सहभागीहरूले आधारभूत पर्वत आरोहणका विविध पक्षका बारेमा व्यावहारिक प्रशिक्षण प्राप्त गरिएको छ। तालिममा पर्वतारोहणका लागि आवश्यक सुरक्षा सम्बन्धी डोरीको प्रयोग गरी हिँडाई प्रविधि, क्याम्प व्यवस्थापन, मौसमको जानकारी, प्राथमिक उपचार र आपतकालीन उद्धार सम्बन्धी अभ्यास गराएको थियो। प्रशिक्षकहरूले हिमाली क्षेत्रमा यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षा मापदण्ड र जोखिम न्यूनीकरणका उपायका बारेमा समेत जानकारी दिएको छ। समापन कार्यक्रममा जुगल गाउँपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, प्रशिक्षक र सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो तालिमले स्थानीय युवालाई पर्यटन क्षेत्रमा सक्षम बनाउने, साहसिक पर्यटनको सम्भावना विस्तार गर्ने र सुरक्षित वातावरणीय र पर्वतीय गतिविधि प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक अनुसार आगामी दिनमा पनि स्थानीय आवश्यकता र पर्यटन विकासलाई लक्षित गर्दै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने समेत बताएको छ। काभ्रे पलाञ्चोकमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि तीव्र गतिमा फैलिएको बर्ड फ्लू संक्रमणका कारण व्यावसायिक रूपमा फैलिएका 40,729 हाँस र लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ। कार्यालयका वरिष्ठ तथा चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरको अनुसार बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13 पनौती नगरपालिका को वडा नम्बर 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकोले हाँस र कुखुरा नष्ट गरिएको छ। मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य विभिन्न खुल्ला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग र अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको हो। कार्यालयले संक्रमणका नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरको भनाई छ। विशेष गरी प्रयोगशाला परीक्षणका नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमा नै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको समेत बताएको छ। लुटपाटमा संलग्न रहेको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको धापसी बस्ने सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका 3 घर भएका 43 वर्षीय रामशरण दमाई, काठमाडौँ टोखा नगरपालिका 1 बस्ने 38 वर्षीय सबिन खवास, काठमाडौँ गौरीघाट बस्ने पर्सा ठोरी गाउँपालिका 4 घर भएकी 43 वर्षीय लक्ष्मी गोले र काठमाडौँ महानगरपालिका 16 वनस्थली बस्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका 5 घर भएका 46 वर्षीय शेरबहादुर मोक्तान रहेका छन्। शेरबहादुरको कोठामा पीड़ितलाई असार 9 गते 5-6 जना समूह आएका मानिसहरूले प्रहरी हौ भनी धरत्रास देखाई धम्की दी हतकड़ी लगाई 10 लाख रूपियाँ, 95,000 रूपियाँको रूपियाँ र मोबाइल र बैंकको चेकहरू डाका गरी चोरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हो। साथै प्रहरीले उनीहरूको साथबाट नगद 2,00,000 रूपियाँ पनि बरामद गरिएको छ। उनीहरू उपचोरी तथा डाका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट 7 दिन म्याथप भई अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेकपा एमालेका अध्यक्ष एवं नेता केपी शर्मा ओलीले पार्टी अहिले पार्टीको एकताको सम्भावना नरहेको तर कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्ने बेला आएको बताएको छ। राजधानी प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। सबै लोकतन्त्रवादी वामपन्थी र देशभक्ताबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्ने र अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जारी रहेको ओलीको भनाइ छ। अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यो भ्रम नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएको छ। अध्यक्ष ओलीले पार्टी एकतामा पवित्र चाहने बताउँदै विगतमा त्यो नदेखिएको पनि बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आज थुनामुक्त नहुने भएको छ। न्यायाधीश टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले थप कागजात मगाउने आदेश जारी गरेपछि पौडेल आज हिरासतमुक्त नहुने भएको हो। सम्पत्ति शुद्धिकरणको सुरमा पौडेल असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पौडेल हाल सानेपा स्थित प्रहरी हिरासतमा रहेका छन्। सम्पत्ति शुद्धिकरणको सुरमा पक्राउ परेका पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रतीक्षीकरणको रिट दायर गरिएको थियो। सम्पत्ति शुद्धिकरण विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान अगाडि बढ़ाइरहेको छ। अनुसन्धानको क्रममा व्यवसायी कमल किशोर मालपानी र सुन्न प्रसाद शर्माले बयान दिँदै पूर्व अर्थमन्त्री पौडेलकै दबावका कारण आफूहरूले श्रीराम टोबाको शेयर व्यवसायी दीपक भट्टलाई कहाँ कम मूल्यमा बिक्री गर्नु परेको दावी गरिएको थियो। सोही बयानपछि पौडेलले अनुसन्धानको दायरामा ल्याएको हो। कालीमाटी तरकारी बजारमा भित्रिएको रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ। भक्तपुर मध्यपुर थिमी नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजारमा ल्याएको रायोको साग 80.0160% अर्गानोफोरेस्टिस नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय विकास परिषद प्रयोगले कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारी र फलफूल परीक्षण गरिएको थियो। परीक्षणको क्रममा रायोको सागमा बढ़ी मात्रामा विषादी भेटिएको हो र विषादीको मात्रा भेटिएको रायोको साग उपभोग योग्य रहेको पनि बताएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ। मन्त्रालयले सूचना जारी गर्दै विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाएको छ। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुद्दाको मुलुकको आवश्यक अनुमति लिन वा सोको लागि आवेदन दिन समेत नपाइने कानूनी व्यवस्था छ र स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको छ। मन्त्रालयको अनुसार निजामती ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अगाडि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणपत्र सहित पेश गर्न अनुरोध गरिएको छ र मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्क विहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाको बारेमा समेत अध्ययन र खोजी कार्यलाई तीव्रता दिएको छ। बागमती प्रदेशमा साउन एक गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी सबै शुल्क दोब्बर हुने भएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयक मार्फत लाइसेन्स आवेदन नवीकरण र वर्ग थप सम्बन्धी शुल्क दोब्बर बनाएको हो। नयाँ व्यवस्था अनुसार लाइसेन्स आवेदन शुल्क 500 बढ़ाएर 1000 रूपियाँ पुर्याएको छ र यसै गरी मोटरसाइकल तथा स्कूटर ए वर्गको नयाँ लाइसेन्स र नवीकरण शुल्क 1500 रूपियाँबाट 3000 रूपियाँ कायम गरिएको छ। कार जीप र भ्यान बी वर्ग, टेम्पो र अटो रिक्सा सी वर्ग र पावर टिलर डी वर्गको लाइसेन्स र नवीकरण शुल्क 1000 रूपियाँ पुगेको छ। ट्रायल ई वर्ग तथा मिनी बस र मिनी ट्रक एफ वर्गको शुल्क 2500 रूपियाँ बढ़ाएर 5000 रूपियाँ निर्धारण गरिएको छ। ट्रक बस र सर्लाही जी वर्ग, रोड रोलर र डोजर एच वर्ग, क्रेन दमकल र लोडर आई वर्ग र एक्सकाभेटर ब्याकहो लोडर र ग्रेडर जे वर्गका लागि लाइसेन्स तथा नवीकरण शुल्क 3000 बढ़ाएर 6000 रूपियाँ पुर्याएको छ। झण्डै 2 महिनाको अवरोधपछि नेपाली चिया भारततर्फ निकासी हुन थालेको छ। नेपाल चिया उत्पादक संघ अध्यक्ष आदित्य पराजुले अहिले काँकड भिट्टाबाट नाकबाट चिया बोकेका गाड़ी पानी ट्याङ्की मार्फत पठाएको जानकारी दिएको छ। 3 साताको अवरोधपछि यही जेठमा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि जेठको तेस्रो सातादेखि अवरोध शुरू गरिएको थियो। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयकर्ताको गोदाममा नै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायहरूले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण एफएसएलआईले जून 23 जारी गरेको पत्र मार्फत चिया एचएन कोड 20902 आयतमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै 20% खेपमा रेन्डम इन्टरसेप्सन अर्थात नमूना छनौट गरी परीक्षण गरिने व्यवस्था तत्काल ल्याएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका विद्यमान समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनैतिक र प्रशासनिक पहल गर्न आश्वासन दिएपछि भने उद्योगीहरू उद्यम पुनः सञ्चालन गर्न सहमत भएका हुन्। हेलम्बु खबरमा अब विदेशको खबर। साउदी अरब सरकारले त्यहाँ रहेका जेलमा रहेका 33 नेपाली कैदीबन्दीहरूलाई आम माफी दिएको छ। मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीमा नेपाली कैदीहरूलाई आम माफी दिएको हो। साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी राज्य अधिराज्यको सरकारले हार्दिक धन्यवाद र कृतज्ञता समेत ज्ञापन गरिएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारले यस प्रकारको निर्णयले नेपाल र साउदी बीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई झल्काएको पनि उल्लेख गरिएको छ। रियाद स्थित नेपाली दूतावासमा नेपाल सरकारले गरेको अनुरोधको आधारमा साउदी सरकारले यी कैदीहरूलाई आम माफी दिएको हो। लम्बो खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछ। यो खेल राति 11:15 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ र आइभरी कोस्ट समूह एको विजेता र नर्वेसम्म आईको उपविजेता भन्दै नकआउटमा पुगेको छ। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको छ भने फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागि छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। काभ्रेमा बर्ड फ्लू तीव्र गतिमा फैलिँदै 40,000 भन्दा बढ़ी हाँस र कुखुरा नष्ट गरियो। तत्काल पार्टी एकता नहुने भ्रम नपर्न एमाले नेता ओलीको भनाई। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आज थुनामुक्त नहुने। बागमती प्रदेशमा साउनदेखि लाइसेन्स सम्बन्धी सबै शुल्क दोब्बर हुने। विदेशी आवासीय अनुमति लिएका 4 कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य हुने गरी कार्यवाहीको सिफारिश गरिँदै साउदी अरब सरकारले त्यहाँ जेलमा रहेका 33 नेपाली कैदीहरूलाई आम माफी दियो। र विश्वकप 2026 फ्रान्स र स्वीडेन पहिलो पटक आमने सामने हुँदै आज 6 बजेको समाचार सकियो। वर्ग समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौं। अब लागौं उज्यालो किरणतर्फ।
1: आज मसँग हुनुहुन्छ आदरणीय डाक्टर धन बहादुर तामाङज्यू। उहाँको बारेमा म छोटोमा तपाईँलाई जानकारी दिन गइरहेको छु। पास्टर धन बहादुर तामाङज्यू हाल मुक्तिको आनन्द मण्डली गोदावरीमा पास्टरको रूपमा काम गरिरहनु भएको छ। उहाँको अध्ययनको विषयमा कुरा गर्ने हो भने उहाँ सन् 2000 एमएड उहाँले त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो। त्यसै गरी एमए उहाँले भाषा विज्ञान र बाइबल अनुवादमा उहाँले साउथ कोरियाबाट 2012 पूरा गर्नुभयो। त्यसै गरी एमडिप पनि उहाँले काठमाडौँ इन्स्टिच्युट अफ थियोलोजीबाट पूरा गर्नुभयो। त्यसै गरी उहाँले आफ्नो पढ़ाईको यात्रालाई अझै अगाडि बढ़ाउँदै पोखरा विश्वविद्यालयबाट भाषा विज्ञानमा पीएचडी समेत गर्नुभएको छ। त्यसैले आज हामी हाम्रो बीचमा आदरणीय डाक्टर धनबहादुर तामाङज्यूलाई यहाँ जोड्दैछु। उहाँ अहिले पछिल्लो समय नेपाल होलिस्टिक कम्युनिटी डेभलपमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशकका रूपमा, त्यसै गरी बाइबल ट्रान्सलेसनको कन्सल्टेन्टको रूपमा पनि उहाँ काम गरिरहनु भएको छ। लगायत उहाँ हाल नेपाल बाइबल सोसाइटीको बाइबल संशोधन समितिका सदस्य र मातृभाषा केन्द्रका अध्यक्षको रूपमा पनि काम गरिरहनु भएको छ। यति धेरै क्षेत्रमा, यति धेरै विधामा सक्रिय रूपमा लागि पर्नुभएका एक उदाहरणीय पात्र डाक्टर धनबहादुर तामाङज्यू हामीसँग हुनुहुन्छ। सर, हजुरलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद छ भाइ।
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: मैले जसरी हजुरको परिचय हाम्रो श्रोताको लागि बताए, यो बताउनु पनि आवश्यक छ किनभने हामीले कार्यक्रमबाट हजुरले जसरी आफ्नो जीवनलाई एउटा अर्थपूर्ण बनाउनु भएको छ र धेरैजनाको लागि उदाहरणीय व्यक्तित्व बन्नुभएको छ, हजुरको बारेमा हाम्रो श्रोताले केही कुरा जानेर अझै तपाईँबाट धेरै एउटा उत्साह लिन सकोस् भनेर मैले यो कुरा चाहिँ यो कार्यक्रममा बताए। अहिले हजुर चाहिँ कसरी आफ्नो दिनचर्याहरू व्यतीत गरिरहनु भएको छ, थोरै त्यहाँबाट कुराकानी सुरु गरौं सर।
2: धन्यवाद यो मौका दिनुभएको लागि। र आज भोलि चाहिँ म विशेष गरी एक दुईटा तालिमको लागि मटेरियल्सहरू तयारी गर्दैछु, त्यसमा चाहिँ अलि समय बिताउँदैछु। प्लस म बाइबल अनुवादलाई चेकिङ गर्ने काम पनि गर्नु परेको हुनाले त्यो पनि एक दुईवटा पुस्तकहरूको लागि चेक गर्नुपर्ने भएकोले त्यसको तयारी छु, त्यसको तयारी गर्दैछु।
1: एकदमै व्यस्त हुनुहुन्छ
2: हजुरहरूमा, अलिक व्यस्तै भन्नु पर्यो।
1: तपाईँले आफ्नो जीवनकालमा थुप्रो उपलब्धिहरू हासिल गर्नुभएको छ, निकै नै संघर्ष र विभिन्न कठिनाईका बावजुद पनि हजुरले अहिले आफू एउटा समाजका लागि प्रतिष्ठित रूपमा हरेक मेहनत गरेर तपाईँले यो उपलब्धि हासिल गर्नुभएको छ। हजुरको त्यो परमेश्वरलाई हजुरले कसरी विश्वास गर्नुभयो अनि तपाईँले येशूलाई विश्वास गरिसक्नु भएपछि के भयो, आफ्नो जीवनमा के खालको रूपान्तरण आयो, तपाईँको छोटो गवाही मैले सुन्न चाहे सर।
2: हुन्छ, धन्यवाद यो समयको लागि। मेरो जन्म लमजुङ जिल्लाको त्यति बेलाको नौथर गाविसमा वडा नम्बर 2 बाँसपोड गाउँ भन्छ, त्यहाँ मेरो जन्म भएको हो र म त्यहाँ हुर्केको हुँ। र म 13 वर्षको उमेरको हुँदाखेरि मैले प्रभु येशु ख्रीष्टको बारेमा तामाङ भाषामै दुईजना तामाङ भाषा बोल्ने दाईहरूले उहाँहरूबाट मैले त्यो सुसमाचार यीशु ख्रीष्टको बारेमा थाहा पाएँ। राम्रो खुसीको कुरा चाहिँ के हो भन्दाखेरि त्यति बेला मलाई नेपाली भाषा आउँदैन थियो, कि तामाङ भाषा कि गुरुङ भाषा मात्रै बुझ्दिनँ, बोल्ने गर्थे म, र उहाँहरूले चाहिँ यीशु ख्रीष्टको बारेमा तामाङ भाषामा बताउनु भयो, यीशु ख्रीष्टको बारेमा यो पोस्टरहरू पनि ल्याउनु भयो। अनि मेरो लागि यीशु ख्रीष्ट भनेको यीशु भनेको नाम चाहिँ एकदमै नौलो अनौठो जस्तो लाग्थ्यो। अनि म भर्खर त्यति बेला भन्यो भने भर्खर स्कूलमा गएको जस्तो लाग्छ, दुई क्लासै कतिमा जाँदै थिएँ म।
1: हजुर हजुर।
2: अनि मलाई एउटा सजिलो कम्फोर्ट चाहिँ के भयो भन्दाखेरि मैले प्रश्न गर्न पनि मिल्ने, अनि उहाँले बोल्नु भएको पनि बुझ्ने, आफ्नै मातृभाषामा भएको होला, त्यस कारणले गर्दाखेरि मैले राम्रोसँग बुझ्न सके भन्नुपर्छ त्यति बेला। र उहाँहरूले चाहिँ सुरुमा आउनु भएर फेरि छोडेर जानुभयो, भनेको मतलब चाहिँ धेरै दिन बस्नु भएन, नेक्स्ट टाइम उहाँहरू कति महिनापछि आउनुभयो, त्यति बेला चाहिँ निकै समय बस्नुभयो हो, त्यति बेला चाहिँ अझ मैले राम्रोसँग यीशु ख्रीष्टको बारेमा सुने अनि मैले विश्वास गरेँ त्यति बेला
1: सानै उमेरमा। तपाईँ 13 वर्ष भन्नुभयो,
2: 13 वर्षको उमेर हुँदा मैले यीशु ख्रीष्टलाई चाहिँ विश्वास गरेको त्यति बेला।
1: हजुर हजुर। लमजुङबाट तपाईँले भन्नुभएको त्यो तपाईँ जन्मस्थान, तपाईँको जन्मस्थान कस्तो थियो अलिकति त्यो बेलाको कन्टेक्स्ट यसो सम्झिनु पर्दाखेरि, मान्छेहरूले प्रभु अथवा यीशु प्रभुलाई कुन ढंगले हेर्थे, क्रिस्चियन भनेर कसरी चाहिँ कुन रूपले हेर्थे, क्रिस्चियनहरू प्रतिको धारणा के थियो, अलिकति त्यो कन्टेक्स्टहरू यसो सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ सर?
2: त्यति बेलाको परिवेश चाहिँ कस्तो थियो भने म गोठालो थिएँ, छ सातवटा भैँसीहरू थिए, त्यो भैँसीको रखवाली गर्ने काम चाहिँ मेरो थियो, मेरो जिम्मेवारी। अनि गाउँमा गाउँको जीवन त्यस्तै त हो होइन, धेरै परिश्रम गर्नुपर्ने, खेतीपाती गर्नुपर्ने, र मेरो जिम्मेवारी चाहिँ गोठालोको रूपमा मैले सक्रियसँग निभाएको थिएँ, त्यस्तो अवस्था थियो भनौँ। र त्यस्तो बेलामा नै उहाँले जुन यीशु ख्रीष्टको बारेमा बताउनु भयो, अनि एक दिन रातिको समय हो, त्यो 12 बजे, त्यति बेला बिजुली बत्ती थिएन, एउटा सानो घर, अहिले छ कि छैन एक्ज्याक्टली थाहा भएन, छ जस्तो लाग्छ, त्यो अहिले झल्झल त्यति मलाई पनि याद हुन्छ, त्यो घरभित्र चाहिँ आगो बालेर आगोको रापमा चाहिँ त्यो उहाँले चाहिँ त्यो पुस्तक बाइबल पढ्नुहुन्थ्यो, अनि पढेर सुनाउनु भएको थियो, त्यो चाहिँ उत्पत्तिको 3 अध्यायबाट रहेछ, पछि थाहा पाएँ, जोस् त्यहाँबाट कसरी पाप संसारमा प्रवेश भयो, प्रवेश भइसकेपछि कसरी मानिस जाति चाहिँ पापमा जन्मेको रहेछ भन्ने कुरा मात्रै उहाँले भन्नुभयो, र त्यो कुरा चाहिँ मेरो भित्र मनमा गढ्यो क्या, उहाँहरूले यस्तो हुन्छ उस्तो हुन्छ सबै कुराहरू बताउनु भएन, त्यसपछि चाहिँ म पनि प्रभु यीशुलाई विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई महसुस भयो, म पापी रहेछु भन्ने मैले महसुस भएर मैले विश्वास गरेँ। विश्वास गरिसकेपछि चाहिँ समाजबाट चाहिँ कस्तो एक प्रकारको नकारात्मक प्रतिक्रिया पनि आयो, त्यहाँ कस्तो आयो भन्दाखेरि हाम्रो समुदायमा चाहिँ अर्कै खालको धर्म मानेको रहेछ भन्ने कुरा कता कता त्यस्तो फैलिएको रहेछ, अनि उहाँहरूले पनि एकदमै के भन्छ स्पेसिफिक रूपमा यही हो यस्तो हो भन्नु त उहाँले भन्नु भएन, तर यो चाहिँ हाम्रो निम्ति ठिक नहुने कुरा रहेछ है भनेर उहाँले चाहिँ विरोध धेरै गर्नु,
1: समाजले विरोध
2: गर्नुभयो।
1: के त्यहाँ सतावटका कुराहरू आएपछि?
2: सतावट भयो, सतावट हुँदाखेरि चाहिँ केही गाउँका एक दुईजना नेताहरू जस्ता केही व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ यो यीशु ख्रीष्टलाई विश्वास गर्नेहरूले चाहिँ गाउँमा राख्नु हुँदैन, यिनीहरूलाई चाहिँ निकाल्नुपर्छ, एउटा नम्बर 2 हाम्रो समाजमा किन कुनै जहाँ भए पनि पानी काट्ने त्यो चाहिँ उहिलेदेखिको प्र्याक्टिस रहेछ के
1: हो,
2: अनि विश्वास गर्नेहरूको चाहिँ हातबाट चाहिँ पानी नचल्ने पनि उनीहरूले बनाए, त्यस्तो पनि
1: निकै नै त्यो छुवाछुत एउटा चाहिँ भेदभाव
2: भयो हो, त्यो सुरुवात भयो गरे पनि,
1: किनभने
2: त्यो घरमा जानु पर्दैन एकदमै जानु पर्दैन भनेर मैले एकदम धेरै भोगेन, किन भन्दाखेरि गाउँमा एक प्रकारको त्यो विरोध धेरै आउने बेलामा चाहिँ म अचानक नै भन्नु पर्यो, म चाहिँ गाउँबाट घरबाट निस्किनु पर्यो, त्यो मलाई जबरजस्ती अर्काले निकालिदिएको होइन, र म आफै गोठमा मात्रै जहिले सुत्थेँ, म बस्थेँ गोठमा एक रात सुतिरहने बेलामा, अब घडी थिएन, मैले यसो अन्दाज गर्दा 12 बजे जस्तो लाग्छ, त्यति बेला मलाई एकदमै सन्तुष्ट भएन, असन्तुष्ट भयो, अनि के भयो लाग्यो, अनि मैले उठेर के पनि जाने थिइनँ, राम्रोसँग पनि प्रार्थना गरेँ मलाई के भएको छ भनेर, तर कता कता मेरो मनभित्र म आफैभित्र चाहिँ यो ठाउँबाट छोडेर जानुपर्छ भन्ने चाहिँ त्यस्तो भयो कि, त्यस्तो गडङ गुडङ आवाज आएको पनि होइन के पनि होइन, सिम्पल यो ठाउँ छोड्नुपर्छ जस्तो छोड्नुपर्छ भन्ने जस्तो मेरो भित्र भावना चाहिँ भयो। त्यसपछि चाहिँ म निस्केँ त्यहाँबाट चाहिँ, त्यो निस्केर गएर मेरो यात्रा त्यो पछि त लामो छ,
1: एनी
2: भए निस्किसकेपछि म सरलाईमा पुगेँ जुन स्कूलमा म पढेँ,
1: र
2: पछि म गइसकेपछि चाहिँ अलि धेरै अप्ठ्यारा परिस्थितिहरू चाहिँ गाउँमा भएको रहेछ,
1: सतावटहरू यसोलाई विश्वास गरेकै कारण, क्रिस्चियन भएकै कारण निकै खालको एउटा सतावट चाहिँ गाउँमा आएको थियो। अब हजुर त्यहाँबाट जानुभयो हजुर, पछि पढ्नुपर्छ जसरी अहिले म हेरिरहेको छु तपाईँ डाक्टर धनबहादुर तामाङज्यू मेरो सामु हुनुहुन्छ, हजुरको त्यो एउटा उपलब्धिहरू, शैक्षिक उपलब्धिहरू हेर्दै गर्दाखेरि निकै प्रेरणादायी छ। पढ्नुपर्छ, म केही बन्नुपर्छ, मेरो शिक्षण सिकाइदेखि लिएर यी सबै कुराहरूमा म अगाडि बढ्नुपर्छ भन्ने उत्साह प्रेरणा कसरी आयो र कहाँबाट हजुर शुरू गर्नुभयो आफ्नो पढाइ अझै?
2: धन्यवाद त्यसको लागि। अनि सम्झना आउँछ 40 वर्ष अगाडि कुरा यसरी तपाईँले सोध्नु हुँदाखेरि, म गाउँमा मलाई याद 2 क्लास पढ्दाखेरि म टुकी बालेर घरमा खुब पढ्थे, एकदम पढ्न मन चाहिँ लागेको थियो, पढाइ अलि राम्रै थिएँ मेरो। मलाई याद छ म 2 क्लासमा फर्स्ट भएको रहेछु, अनि 25 रुपियाँ बक्सिस पाएको थिएँ कि, अनि त्यो एकजना सरले त्यसपछि त्यो अभिभावक रहेछ अहिलेको सुन्दा बुझ्दाखेरि चाहिँ एकजना सर हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ मेरो बुवालाई पनि अनि अरूहरूले बोलाएर त्यो दिन चाहिँ पुरस्कार वितरण गर्ने यो 1 क्लास 2 मा 2 3 मा जाने त्यस्तो प्रोग्राममा चाहिँ, अनि मलाई 25 रुपियाँ दिनुभएको रहेछ त्यति बेला। अनि किन भन्दाखेरि गरिब र जेहेन्दार भनेको रहेछ मैले बुझेन त्यति बेला चाहिँ, अनि पछि अरूले ए यो मान्छे चाहिँ पढाइमा एकदम राम्रो रहेछ भन्ने कुरामा भन्दै थियो, मलाई त्यसले पनि एकदम प्रेरणा दियो पढ्नु पर्ने रहेछ भने एकदम तृष्णा थियो। अनि त्यसो कसरी पुरा गर्ने त भन्दाखेरि मेरो घरबाट त्यो स्कूलमा जानको लागि 1 घण्टा लाग्थ्यो, फर्किन 1 घण्टा एकदमै टाइम लाग्ने, अनि त्यो पनि 3 क्लाससम्म मात्रै थियो, त्यहाँबाट 4 क्लासमा पढ्नु पर्यो भने त अब सामान बोकेर के अरे बसै नै सर्ने जस्तै टाढो जानुपर्ने अवस्था थियो। तर के भयो भन्दाखेरि मैले जब विश्वास गरेँ, मैले अघि भनेको कुरा हो म निस्केर गएँ नि, एक्ज्याक्टली म पढ्नकै लागि निस्किन्छु भनेको चाहिँ होइन, मलाई पनि थाहा थिएन म किन त्यस्तो पऱ्यो म कहाँ जाँदैछु मलाई थाहा थिएन, तर यात्राको क्रममा चाहिँ म घरबाट निस्केपछि म रोडमा काम गरेँ, भारी बोकेँ थुप्रै, त्यो भोटेवटा अहिले पनि छ, त्यति बेला रोड चाहिँ भर्खर
1: बनाउँदै
2: थियो, अनि त्यो
1: भोटेवटा
2: अनि रोडमा काम गरेँ, अलि समय भारी बोकेँ, अनि त्यसपछि मेरो दाइले खोज्दै आउनुभयो पास्टर गर्वलाल, उहाँले अनि त्यसपछि उहाँसँग भेट भयो
1: पास्टर गर्वलाल तामाङ, अहिले चाहिँ डोटीको चर्चको उहाँ वरिष्ठ पास्टर हुनुहुन्छ,
2: अनि उहाँले चाहिँ सरलाईमा जाउँ भाइ भन्नुभयो, अनि मेरो सरलाईमा जाने एउटै मात्रै उद्देश्य थियो, त्यो चाहिँ के थियो भन्दाखेरि बत्तीसमा लिन पाएको थिएन, अनि बत्तीसमा भन्दा त्यो त अन्तिम हो विश्वास गरे भन्ने एउटा त्यति बेलाको विश्वास थियो कि,
1: पक्का गरी
2: पक्का
1: विश्वास अगाडि बढेको,
2: त्यो बत्तीसमा नलिनुसम्म त पक्का हुँदैन कि भन्ने एउटा त्यस्तो त्यति बेलाको चाहिँ धारणा कि, अनि म कहिले चाहिँ लिन पाऊँ भने ममा एउटा तृष्णा भयो क्या, उहाँले त्यसो भन्नुभएपछि हामी दाजुभाइ भेट भयो, त्यसपछि सरलाईमा लानुभयो, सरलाईमा पुगेपछि त म झस्याङ्ग भएँ, किन भन्दाखेरि त्यहाँ ठुलो स्कूल रहेछ, 300 जना विद्यार्थीहरू रहेछ, 300 जना भनेको होस्टेलमा बस्ने मात्रै, स्कूलमा पढ्नेहरू त मेरो विचारमा 700-800 जना होला भने, टोटल 800-900 जना कति टोटल थिए जस्तो लाग्छ, भित्र होस्टेलमा बस्ने मात्रै लगभग 300 जना प्रेम प्रधान भन्ने उहाँले चाहिँ आफ्नै प्रयासमा खोल्नु भएको रहेछ, अनि
1: पास्टर प्रेम प्रधान जसले नेपाली क्रिस्चियन जगतका लागि ठूलो संघर्ष गर्नुभएको,
2: संघर्ष र नेपालमा विश्वास गरेको कारणले नेपालमा सबभन्दा धेरै जेलमा बस्ने उहाँ मात्रै हुनुहुन्छ अहिलेसम्मको इतिहासमा, अनि मेरो मनभित्र के आयो भन्दाखेरि ओहो म पनि पढ्न पाए हुन्थ्यो कि यति धेरै यहाँ पढ्दै रहेछन् भन्ने चाहिँ मलाई त्यस्तो लाग्यो। 1 महिनासम्म चाहिँ तालिम गरेँ त्यति बेला, त्यति बेलाको सिनियर अङ्कलहरू आउनु भएको थियो, कतिजना विदेशी, उहाँले चाहिँ बाइबलबाट के कुरा सिकाउनु भयो, सिकाइसक्नु भएपछि अन्तिम दिनमा चाहिँ मलाई उहाँ प्रेम प्रधान लगायत 2 जना व्यक्ति मलाई बप्तिस्मा दिनुभयो, सबभन्दा म सानो सानै थिएँ, नौजना बत्तीसमा लिएको थिएँ, नौजनाले बत्तीसमा लिएको त्यति बेला म चाहिँ एकदम सानो उमेर थिएँ, अनि एकजना पास्टरले चाहिँ अन्कनाउनु भयो, भाइ अलिक सानै अलिक पछि ल्याउनु भन्यो, मलाई झसङ्ग मन अलिक खिच्छ भयो, सानो मन दुखेर पछि चाहिँ उहाँले मिलाउनु भयो, अनि बत्तीसमा लिइसकेपछि म पनि त्यहाँ बस्ने मन एकदम इच्छा भयो, कसले भनिदिने अब मेरो लागि भन्ने कुरा गर्दाखेरि ठ्याक्क एकजना पास्टरले चाहिँ त्यो प्रेमवर्धन बाजेसँग कुरा गर्नुभएछ, एउटा भाइ चाहिँ गाउँबाट यस्तो यस्तो मेरो ब्याकग्राउन्डहरू बताउनु भएपछि चाहिँ उहाँले मलाई बोलाउनु भयो, अनि म पनि गएँ उहाँको छेउमा, अब उहाँको छेउमा सिटीपिन्दी माथि जान डराउँथे, अनि मैले सबै कुरा बताएपछि म पढ्छु भनेपछि उहाँले तिम्रो उमेर गइसकेको रहेछ, त्यति बेला त अब 14 वर्ष पुगिसकेँ म, अब कति क्लासमा पढ्ने भन्दा मैले गाउँमा तिन मात्रै पढेको भने तिमीले पढ्न सक्दैनौ होला भन्नुभयो, अनि मैले हात जोडेँ बिन्दी हजुर मलाई चाहिँ पढ्ने मौका दिनुहोस् म एकदमै घुँडा दसेर भने पढ्छु भन्दाखेरि ल ठिक छ भनेर उहाँले भन्नुभयो, अनि त्यसपछि त्यहाँबाट चाहिँ मेरो पढ्ने प्रेरणा सँगसँगै पुरा हुँदै गयो
1: एकदमै। यो हजुरको यात्रा सम्झिँदाखेरि त्यो सङ्घर्ष र सँगसँगै हजुरले एउटा त परमेश्वर प्रतिको चाह उहाँलाई म पक्का गरी विश्वास गर्छु भन्ने त्यो एउटा भित्री एउटा इच्छाका कारणले हजुर सर्लाईमा पुग्नुभयो, सँगसँगै अर्को म अध्ययन गर्न चाहन्छु, अझै बुझ्न चाहन्छु, म मेरो जुन पढ्ने इच्छा छ त्यसलाई चाहिँ म पूरा गर्न चाहन्छु भन्ने भित्रैबाट हजुर एउटा सङ्घर्षलाई चाहिँ हजुरले त्यो बेलाको समयदेखि तपाईँले सुरु गर्नुभयो, निकै नै एकदम प्रेरणादायी। पछि त्यो यात्रा निरन्तर अगाडि बढ्दै गयो होइन, हजुरले अहिले चाहिँ विभिन्न ठाउँबाट हजुरले जस्तो त्रिभुवन विश्वविद्यालयबाट पनि तपाईँले एमएड सक्नुभयो, त्यसपछि फेरि पीएचडी पोखरा विश्वविद्यालयबाट सक्नुभयो, अरू हाम्रा क्रिश्चियन क्षेत्रका अथवा थियोलोजीको पढाइ अध्ययन त छँदैछ। अब यो सङ्घर्षको यात्रा, यति लामो यात्रा, यो प्रेरणा तपाईँले कहाँबाट पाउनुभयो? येशूलाई विश्वास गरिसकेपछि जस्तो मान्छे हामीले हेर्छौँ हाम्रो पहिलेको जीवन एक किसिमको हुन्छ र प्रभुलाई विश्वास गरिसकेपछि हाम्रो जीवन अलिकति फरक ढंगले उहाँले चलाउनुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं, त्यो कुराको अनुभूति कहीँ भयो हजुरलाई अथवा त्यो फरकपन आफ्नो जीवनमा के पाउनुभयो?
2: मलाई लाग्छ मेरो निष्कर्षमा चाहिँ दुई तीनवटा कारण छन्। एउटा कारण चाहिँ मैले प्रभु येशूलाई विश्वास गरेको कारणले गर्दा मेरो विश्वास परमेश्वरमा बढ्यो र मलाई कस्तो लाग्यो भने मेरो जीवनको बारेमा परमेश्वरलाई थाहा छ, त्यस कारणले गर्दा म पूरा भरोसा म परमेश्वरमा राख्छु, जुन कुराको लागि म अगाडि बढ्छु उहाँले सहायता गर्नुहुन्छ भन्ने चाहिँ मेरो एउटा के भन्छ ईश्वर शास्त्रीय कारण एउटा त्यो भयो। दोस्रो चाहिँ मेरो सामाजिक कारण छ। सामाजिक कारण चाहिँ के छ भन्दाखेरि त्यति बेलाको समयमा अहिले पनि होला यो क्रिस्चियनहरू भनेको चाहिँ पढ्दै नपढ्नेहरू, प्रलोभनमा पर्नेहरू होइन, विदेशी धर्म अप्नाएकाहरू अनि भन्न थाले, विशेष गरी
1: त क्रिस्चियन भयो भने त पागलै हुन्छ, उनीहरूको त जिन्दगी नै बर्बाद हुन्छ, कति मान्छेले त्यो खालको कुराहरू पनि समाजमा आउँछ।
2: अनि मेरो बुवाले पनि भन्नुभयो नि गाउँमा म निस्किनुभन्दा अगाडि बुवाले थाहा पाउनु भएछ म चाहिँ अब प्रभु विश्वलाई विश्वास गरेको रहेछ भन्न, यो कहाँ मेरो बुवाले कहाँबाट सुन्नु भएछ, पागल हुन्छ यो नपढ्नु है भनेर उहाँले भन्नुभएको थियो। त्यो एउटा सामाजिक कारण भयो अनि मलाई लाग्यो होइन कसैको करकपले होइन तर मेरो आत्मज्ञान भनौँ न होइन, मैले प्रभु येशू ख्रीष्टको त्यो किरण अघि तपाईँको यो उज्यालो किरण त्यो सत्यको किरण मेरो जीवनमा प्रवेश गरेको मैले चाहिँ पछि चाहिँ रियलाइज भयो पसेको रहेछ भनेर, त्यसले एक प्रकारको इन्लाइटेनमेन्ट भयो भनौँ न, त्यो सत्य कुरा वचनमा लेख्छ बाइबलमा सत्यले तिमीलाई स्वतन्त्र तुल्याउँछ भनेर, त्यसले मलाई बिस्तारै त्यो स्वतन्त्रताको महसुस गर्दै गयो चाहिँ मलाई महसुस भयो। दोस्रो कारण त्यो अरूले चाहिँ सबै क्रिस्चियन भनेपछि नपढेकाहरू भनेको कारणले मलाई पढ्नुपर्छ भन्नेतिर चाहिँ लाग्यो, अनि त्यो अलि माथि लेभलमा जाँदै गर्दा अनि अध्ययनहरू गर्दै जाने क्रममा चाहिँ अनि के आरोप आयो भने धर्म मास्ने र संस्कृति मास्ने भन्ने कुरा आरोप पनि आयो क्या, त्यसको लागि पनि अलि म चाहिँ अध्ययन गर्नलाई अलि मन लाग्यो। अनि त्यसो भएदेखि बाइबलको थियोलोजी सम्बन्धी यसको बारेमा के छ भन्नको लागि कारणले गर्दा कि मैले एमडी यता कोर्सहरू गर्न थालेँ, अनि त्यसको साथसाथै यता सेकुलर क्षेत्रमा पनि अरू अध्ययनमा पनि लाग्नुपर्छ, अनि मेरो एम चाहिँ उद्देश्य चाहिँ के थियो भने प्रोफेस
3: It's 7 p.m.
4: अहिले साँझको 7 बजेको छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत। राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
1: महिलाका लागि गरेको छ त्यो चाहिँ रासपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अहिले पनि त्यो सिक्नु पर्दछ।
0: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा। एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल सिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द। यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
2: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
4: एक हप्ताको मौसम हेर्दाखेरि यो उत्तरी प्रदेश, कर्णाली र उत्तरको एक स्थानमा हल्का खालको वर्षा भइरहेको छ। यो लुम्बिनीको पूर्वी भूभागतिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब राज्यको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल लाग्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश

0: हकमा सोच्दै गर्न चाहिँ जस्तो पश्चिम जस्तो पहाडी र तराई भागका एक भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाडी भागका एक स्थानमा भने भारी वर्षासम्म हुने सम्भावना छ।
1: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6,00,000 रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
2: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घट्थे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
1: शंखुवासभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 बढ़ी घरधुरी विद्युत विहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
3: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही असार 13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जग्गा जमिन भएको, माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिन, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यो हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरी हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
1: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौड़ा काठमाण्डु सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेल

0: संघ सम्बन्धित बन्दी प्रत्यक्षीकरण रेटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ़नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरान बीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्यलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
2: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुनुपर्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
13: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
14: पसिनाको सम्मान, समानताको अभियान,
15: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
17: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत
18: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले। मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
17: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
19: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
17: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 250 बाट 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
20: पदाधिकारीमा उहाँहरू पनि 2 जना हो के रे, कमिटीमा 50% हो चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
17: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
21: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राज्यपालले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो। सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
17: 21औं शताब्दीमा पनि महिलामाथि प्रति सत्तात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
2: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
17: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ। तर यी र यस्ता नारा केवल राजनैतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो, त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
0: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
22: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
23: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिडला अखन तो हाम्रो क्षेत्रमा पानी।
16: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
22: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
16: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
16: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
0: अब मनसुन नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसुन नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
24: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के छ सम्पर्क गर्नलाई? जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
0: हामी जल तथा मौसम विज्ञान विभाग र नार्ककै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
24: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 1135 अथवा
0: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन? त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
24: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ।
0: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्नेछ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्न पर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
24: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको थियो अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
0: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन। यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी रोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो, र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
24: मुक्ति काफ्लेज्यूले कमेन्ट गर्नुभयो, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ, तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
0: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइड मा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातालको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
16: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: இளம்பு பிரேக் டைம்.
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एलम्बु FM 89.6 MHz।

0: Elimbu FM 89.6 MHz.
1: Kya kharo to nobita nai? Kako goru ke bhai hale bhane? Bires pani jan sakena. Arka ko kaam garnu paryo ni khup ris dekhaunchu. Kaina bhau. Tetike bis dekhara huncha.
2: Tero thutu na dherai na chala. आलुको ठाउँमा तँलाई नै रोपिदिनु पर्ला. मैले सक्दिनँ गर्दिनँ भन्दा त होइन वचन दिने.

Elambu FM 89.6 MHz.

0: for it. Just a minute. We will return back.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बासेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन व्यक्त गर्न चाहन्छु। यति बेला सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायतका विभिन्न सामाजिक सञ्जाल अनि विभिन्न विद्युतीय माध्यमसम्म पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ। अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। अनि यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम पनि हो है। र यो प्रोग्रामलाई यति बेला हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ र सुवामा, कुवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका यी विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्ब एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँले अनलाइनका वेबसाइटहरू, फेसबुकको पेज लगायतका अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट पनि एकै साथ हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ। तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्सबाट हेलम्ब एफएम 89.6 MHZ यति सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनुभए तापनि हाम्रो यो प्रोग्राम सुन्न सक्नुहुनेछ र सुन्न पाउनुहुनेछ अनि यो कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ है। र यो सँगसँगै तपाईँहरूले यो प्रोग्रामलाई चौताराबाट सुन्दै हुनुहुन्छ है। अब यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू सुतिसक्नु भएको छ, दिनभरिको थकान, अब एकदमै कामहरू व्यस्त छ है आजभोलि। सो कामले गर्दाखेरि पनि अब सुत्ने तर्करमा हुनुहुन्छ, सुत्दै हुनुहुन्छ होला होइन। कतिपय साथीहरू चाहिँ मजाले बाहिर शीतलमा आराम गर्दै हुनुहुन्छ होइन। अब एकदमै गर्मी पनि छ र हिजो र आज चाहिँ हल्का चिसो छ, अलिअलि पानी परेको छ कोही कोही ठाउँमा चाहिँ पानी पनि परेको छैन। र पनि यो रातिको समय कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ, कतिपय साथीहरू खाना खाएर मजाले सुतिराख्नु भएको छ, कतिपय साथीहरू प्रोग्रामको आनन्द लिँदै सुत्ने चाहिँ अब तर्खरमा हुनुहुन्छ, कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होइन, अब विभिन्न कार्यहरू गर्दै हुनुहुन्छ यो रातिको समय पनि। कतिपय साथीहरू सिमिकी एलाउँदै हुनुहुन्छ साइड साइडमा मजाले प्रोग्राम सुन्दै आफ्नो यो रातिको अन्य विविध कामतिर पनि हुनुहुन्छ, कतिपय साथीहरू व्यस्तता नै हुनुहुन्छ। पक्कै पनि जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर पनि हामी सँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि यो कार्यक्रम सुनेर साथ दिनुहोला हामी यही अनुरोध र यही आग्रह गर्न चाहन्छु। यो रातिको समय छ, अबको एक घण्टा भने हामी तपाईँले सँगसँगै कुराकानी गर्नेछौँ अनि यो एक घण्टाको अवधिलाई हामी बिताउनेछौँ है। र विशेष गरी कार्यक्रम शुभरात्री हरेक सातको सदिन प्रसारण हुने गर्दछ, कार्यक्रम आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई राति 9 बजेबाट 10 बजेसम्म शुक्रबारसम्म सुन्न पाउनुहुनेछ आइतबारबाट है। शनिबारको दिनमा चाहिँ हाम्रो प्रोग्राम आउँदैन र अरू बेला चाहिँ यो प्रोग्रामहरू मजाले प्रसारण हुने गर्दछ यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म है। र यो प्रोग्राममा विशेषतः हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिने गर्दछौँ, तपाईँहरूको फोन कल लिने अनि मिठो मिठो कुराकानी गर्नेछौँ अनि तपाईँहरू सँगसँगै भलाकुसारी गर्ने गर्दछौँ। अनि यो प्रोग्राममा सकेसम्म हामी धेरैजना श्रोता साथीहरूको कलहरू लिने गर्दछौँ है। अब कतिपय साथीहरूको त कल लागिरहेको हुँदैन, कल लाग्न एकदमै गाह्रो हुन्छ भने तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुनेछ अर्थात कमेन्ट गर्न सक्नुहुनेछ हामीलाई। यो रातिको समय त एकदमै खुल्ला समय हो होइन, अब दिउँसोको समयमा व्यस्त भए पनि रातिको समयमा अलिअलि काम सँगसँगै रातिको समय मजाले प्रोग्राम साइड साइडमा ट्युन गरेर अन गरेर सुन्दै यो रात कटाउने समय पनि हो। सो कारणले गर्दा धेरैजना श्रोताहरू चाहिँ अब फेसबुकमा जोडिनु भएको छ, यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ र हामीसँग जोडिनु भएको छैन भने तपाईँ पनि जोडिनु होला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला, इङ्ग्लिसबाट हेलम्ब एफएम सर्च गर्नुभयो भने भेटाउन पाउनुहुनेछ। त्यसमा हाम्रो हरेक प्रोग्रामहरू अनि हरेक समाचारहरू दिनहु अपडेट भइरहेको हुन्छ, उक्त मार्फत तपाईँ जोडिन पाउनुहुनेछ। त्यसमा तपाईँले कमेन्ट गर्नुभयो भने तपाईँको कमेन्टहरू पनि वाचन हुने गर्दछ, कमेन्टहरू पनि अनेर हुने गर्दछ। अनि कल गर्नका लागि आज पनि हामीले तपाईँको लागि नम्बर छुट्याएका छौँ है। अब तपाईँहरू कल गर्न चाहनुहुन्छ अनि आफ्नै आवाजद्वारा चाहिँ रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ अनि कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले हाम्रो नम्बर खुल्ला गरिएको छ 9860525525, 9860525525 वाट्सएप चलाउनुहुन्छ भने सोही नम्बर, अनि नम्बरबाट कल गर्नुहुन्छ भने नि सोही नम्बरमा कल गर्नुहोला है। र हामीलाई धेरैजना श्रोता साथीहरूले कल गर्नुहुन्छ अनि सकेसम्म कल लागेन भने चाहिँ
कमेन्ट गर्नुहोला, कमेन्टहरू पनि हामी लिनेछौँ। 98 60 52 25 तपाईँहरूको लागि नम्बर खुला गरिएको छ। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राखेर आजको कार्यक्रमको ढोका उगाड्न चाहन्छौँ है। अनि गीतपछि चाहिँ तपाईँहरूको माझमा तपाईँहरूको रात्रिकालीन सन्देश लिनको लागि अनि तपाईँहरू सँगसँगै भलाकुसारी गर्नका लागि आउनेछौँ। अहिलेको लागि पनि यो मिठो गीत स्वीकार्नुहोस्।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यो प्रोग्राम हामीले धेरै ठाउँहरूबाट यो प्रोग्राम सुनिराख्नु भएको छ। यो प्रोग्राममा रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ। नाइट विशेषहरू राख्नका लागि तपाईँहरूले कार्यक्रममा जोडिनु पर्ने हुन्छ है। र त्यसको लागि चाहिँ हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकेका छौँ 98 60 52 55 25 को माध्यम हुँदै। यति बेला भने आजको लागि पहिलो मित्र टेलिफोन लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बेथानचोकबाट आकाश तामाङ है। हजुर, अनि आकाशजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै सुत्ने तर्खर गर्दै हुनुहुन्छ, अनि खानपिन त गरिसक्नु भयो होला नि है? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि के छ खबर बेथानचोकतिरको नयाँ नौलो? हजुर हाम्रो चौतारातिरको पनि खबर सबै ठिकै छ। आज चाहिँ अलिकति मौसम ठिकको छ, खासै गर्मी पनि छैन, धेरै चिसो पनि छैन, हल्का सिमसिम पानी परेको थियो, सो कारणले गर्दा मौसम पनि एकदमै ठिकै छ, समग्रमा ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर, अनि आजभोलि दिनहरू कसरी बिताउँदै हुनुहुन्छ नि? हजुर बसी बसाईमा नै व्यस्त हुनुहुन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई साथी हुनुहुन्थ्यो आकाशजी हुनुहुन्थ्यो, उहाँले यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई पनि, शुभरात्रि गर्न चाहे। र यसै गरी पालो तपाईँहरूको नै हो, कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 60 52 55 25 को माध्यमले तपाईँहरू कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ, अनि रात्रिकालीन सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। यसै क्रममा अर्को साथी पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकोटाबाट हरपल रोशनी भन्नुभयो। हजुर रोशनीजी, खाना खानु भयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? हजुर हजुर, खानपिन गर्नुभयो अनि फेसबुकबाट प्रोग्राम सुन्दै हुनुहुन्छ है। हजुर, अनि सुनाइदिनुहोस् न धनकुटातिरको नयाँ नौलो खबरहरू के छ, पानी पर्यो कि परेन आज?
1: पूर्वतिर चाहिँ एकदम धेरै पानी पर्यो, लगभग 4-5 दिन नै भयो होइन?
0: हजुर हजुर,
1: बेलुका पानी पर्ने, बिहानसम्म पानी परिरहेको हुन्छ। मौसम ठिकै छ भनौँ, गर्मी धेरै पनि होइन, थोरै पनि होइन, ठिकै छ समग्रमा।
0: हजुर समग्रमा ठिकै नै छ है।
1: हजुर
0: हजुर, अनि आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ नि तपाईँको ठाउँतिर?
1: आज भोलि विशेष त काम भनेको अब कुनै कुनै ठाउँतिर मकै भाँच्ने काम भइरहेछ होइन?
0: हजुर हजुर,
1: कोदो रोप्ने, धान रोप्ने, त्यस्तै कामको सिजन हो नि त्यतिखेर त।
0: एकदम एकदम, अब हाम्रो यतातिर चाहिँ खासै पानी नपरिकन कामहरू सुरुवात भएको छैन, र पनि तपाईँको ठाउँतिर चल्दै रहेछ, ल खुसी पनि लाग्यो लु। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
1: अनि आज श्री सल्दरमा धेरै साथी हुनुहुन्छ, भोजपुरको साथी एक्सन विराज राई, उहाँलाई जन्मदिनको लाखौँला शुभकामना, उन्नति प्रगति पनि धेरै शुभकामना एक्सन भन्न चाहन्छु। साथीहरू सानो सम्झना लभली किरा जगानतिर पनि कान्छ रसन अथवा दिवस कुलुङ्की सगराज भने मकर धमर सकार पूर्वी आकाश पम्सेल लिम्बू अमिना सुनवार दिल्सा राई सरस्वत पोखरे उडिसा लिम्बू अनि बुद्धा भट्टाचार्य दाई सीताराम चौधरी अनि हाम्रो जेनु बान्तावा काली कमल हुने निश्चल निर्मला हुने शर्मिला गुरुङ निर्मला गुरुङ आशिष नाइन बस्ने सीमा शेर्पा करुण चन्दरी प्रवीण मकर कुमारी योङहाङ धेरै साथी हुनुहुन्छ। तपाईँ साथीलाई एकदम धेरै सम्झना
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हरपल रोशनी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो उहाँले है यता धनकुटाबाट। सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी पालो तपाईँहरूको नै हो, यसै क्रममा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट भूमिका राई है। हजुर एकदम सन्चै आरामै छु है। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्।
2: मेरो पनि एकदम ठिक छ, आराम कुशलै छु। बेस तपाईँलाई फेसबुक लाइभ देखि भर्खरै देखि सुन्दैछु। बेस एकदम सानो आइरहेछ
0: है। हजुर हजुर हजुर एकदमै खाना भर्खर भर्खर नै भएर कार्यक्रममा जोडेका छौँ है। अनि तपाईँले लिनुभयो त?
2: हजुर मेरो पनि भइसक्यो।
0: अनि सुनाइदिनुहोस् न काठमाडौँतिरको नयाँ नौलो खबरहरू के छ?
2: काठमाडौँतिरको त्यस्तो नयाँ नौलो त खासै केही पनि छैन। अब बर्खाको टाइम हो होइन, पानी पर्ने फेरि घाम लाग्ने, त्यस्तै गर्मी गर्मी छ भन्नुहुन्छ है त?
0: हजुर बर्खाको समय पानी पर्ने यस्तै नै छ है।
2: हजुर
0: ल एकदमै सुरक्षित तरिकाले बस्नु होला। अनि गर्मी कतिको हुन्छ दिउँसोको समयमा?
2: गर्मी चाहिँ तराईतिर जस्तो चाहिँ हुँदैन, ठिकै छ अब। र पनि अब गर्मी अलिअलि हुँदाखेरि पनि अब उखो धेरै गर्मी भयो सकिएन भन्न त अब मौसमले धरै पाउँदैन। जाडो हुँदा नि जाडो भयो सकिएन भनिन्छ, गर्मी भने हुँदैन, ठिकै छ।
0: हजुर समग्रमा सबै ठिकै नै छ है।
2: हजुर हजुर
0: हजुर ल अनि आज भोलि के कामतिर व्यस्तता हुनुहुन्छ, कामहरू के कस्तो हुँदैछ है?
2: मेरो काम ठिक छ, राम्रै छ। ड्युटी जाने आउने यस्तै दिनहरू बिताइरहेको छु।
0: ड्युटी जाने आउने चलिरहेको नै छ है।
2: हजुर हजुर
0: हजुर हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
2: हुन्छ फर्स्ट अफ अल त तपाईँलाई गुड नाइट, शुभ सपनीको कामना गरे, त्यसै परिवारलाई गुड नाइट। अनि साथीहरू आज जन्मदिन मनाउनु भयो, मेनुका श्रेष्ठ एकचन्द विराज दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष सिंह बस्ने, दिदी अल्का बान्तावा, भोगी श्री मगर, लक्ष्मी छेत्री, पूर्वेली अन्जन आयुष, सुरज राई तुम्सा, जुनिना चामलिङ, कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, गगनतिर।
0: हजुर साथी हुनुहुन्थ्यो, सो उहाँको फोन गरिसकेको छ, उहाँले सम्पूर्ण साथीहरूलाई शुभरात्री व्यक्त गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। सो धन्यवाद भन्न चाहन्छु भूमिकाजी है, हामीले सम्पूर्ण कललाई लिन चाहिँ सकेनौ। र यति बेला अर्को साथी पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? हजुर हजुर विजयजी बोल्दै हुनुहुन्छ। हजुर अनि विजयजी खाना खानु भयो त तपाईँले? हजुर हजुर खानपिन गर्नुभयो, मजाले बसे।

0: खाँदै हुनुहुन्छ, कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होइन, अब कतिपय साथीहरू रातिको अलिअलि सानातिना कामहरू पनि गर्दै हुनुहुन्छ होला, र जे जस्तो अवस्थामा रहनु भए पनि यो प्रोग्राम सुनेर बसिराख्नु भएको छ, मैले एकदमै आशा गरेको नै छु। र यो रातको समय पनि हो होइन, अब यो प्रोग्राम तपाईँहरूले सुन्दै हुनुहुन्छ, रातिको समयमा हामी तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्ने अनि तपाईँहरूको रात्रिकालीन सन्देशहरू लिने गर्दछौं, र साथमा यो प्रोग्रामलाई यति बेला चौताराबाट तपाईँहरूले हेलम्बा एफएमको फेस फ्रिक्वेन्सीबाट रेडियोको मोडुलेसनबाट सुन्दै हुनुहुन्छ, र कतिपय साथीहरूले हामीलाई अनलाइनको माध्यमबाट धेरैजना श्रोता साथीहरू जोडिनु भएको छ, विशेष गरी अनलाइनबाट हामीलाई फेसबुकको पेजहरूबाट चाहिँ धेरैजना साथीहरूले सुनिराख्नु भएको छ अनि सुन्दै पनि आइराख्नु भएको छ। यो सँगसँगै हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि प्राप्त भइरहेको छ, साथीहरूको कमेन्टहरू लिने गर्दछौँ हामी अनि सँगसँगै साथीहरूको कमेन्टहरू अनि कलहरू लिने गर्दछौँ। यदि तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ अनि रात्रिकालीन सन्देशहरू राख्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ, 9860525525 माध्यम हुँदै कल गरेर कार्यक्रममा सहभागी जनाउन पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्नको लागि पनि सक्नुहुनेछ है त। र यसै क्रममा कुराकानी गर्दै गर्दै कोही साथी जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, दर्शन सरस्वतीजी बोल्दै हुनुहुन्छ। हजुर एकदमै खाना भर्खर नै भएको भन्नुपर्छ, अनि तपाईँले लिनुभयो त? हजुर हजुर, अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो नि? हजुर रातिको समयमा हल्का हल्का मोबाइल हेर्ने है, हजुर ल एकदमै। अनि सुनाइदिनुहोस् के छ खबर, के कस्तो छ आजको मौसम तलतिरको है?
1: मेरो क्लास आजको मौसम भन्नुपर्दा के भन्छ, सिमसिम पानी परिरहेछ, खेत्र पनि पानी परिरहेछ होइन होइन।
0: हजुर हजुर,
1: अनि त्यस्तै भन्नुपर्छ है, खासै अब असारको आज 16 गते भइसक्यो, खेत्र पनि भएको छैन, त्यही हो समस्या।
0: समस्या छ, सिमसिम पानी पर्न थालेको छ।
1: हजुर हजुर, एकदमै खोइ आज र भोलि वर्षा भारी वर्षा हुन्छ अरे भन्दै सुन्नमा आएको थियो, खोइ भएन पो आज त, भोलि चाहिँ हुन्छ कि भने आज।
0: हजुर एकदम एकदम, अब कोही कोही ठाउँमा चाहिँ भएछ, अब हाम्रो यता सिन्धुपाल्चोकमा पनि यता अलिकति उता साइडतिर परेको छ भने हाम्रो यता चौतारा साइडमा पानी परेको नै छैन, हेर्नु न है। एकदम एकदमै, यो मौसमले पनि हामीलाई पक्षपात गरेको जस्तो चाहिँ हामीलाई महसुस गर्न पाएको छ कि, एकदमै एकैनास रूपमा पानी परिदिएको भए त सबैको समस्या अलिकति भए पनि हल हुने थियो नि है। ओके ल, अनि आजको दिन कसरी व्यतीत गर्नुभयो नि? हजुर गोठालोतिर नै व्यस्त हुनुभयो है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ।
1: अनि टेक्निकल मित्रको लागि पनि शुभरात्री, मिठो निन्द्राको कामना भन्न चाहन्छु। अनि मलाई चिने नचिने, माया गर्ने घिना गर्ने सम्पूर्णको लागि, जो जसले मलाई सरस्वती भनेर चिन्नुहुन्छ चिन्नुहुन्छ सम्पूर्णको लागि, अनि उता काठमाडौँमा रहनुभएको बुद्ध वज्राचार्य दाईलाई पनि एकदम धेरै मिस गरिरहेको छ है दाई, बिर्सेको छैन भन्न चाहन्छु। अनि योभन्दा अगाडि पछाडि म्यासेज गर्ने, कल गर्ने सम्पूर्णको लागि भन्दैछु।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, सरस्वती जी हुनुहुन्थ्यो, उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यता जलबिरेबाट उहाँले कल गर्नुभएको थियो, र यसै गरी पालो तपाईँहरूको नै हो, यसै क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?

0: हजुर मनोजी हुनुहुन्छ काभ्रे तिमालबाट। हजुर अनि मनोजी खाना खानु भयो त तपाईँले? ए हजुर हजुर भर्खर भर्खर ड्युटीबाट आउनु भएको, खाना खाएर बसिराख्नु भएको छ है। हजुर अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँ लगायत हाम्रो तिमालतिरको। ए भक्तपुरतिर आउनु भएको छ? ए हजुर ल ठिकै छ एकदमै। अनि कतिको गर्मी छ आज त? अलिअलि भए पनि पानी पर्यो होला कि? हजुर हजुर गर्मी चाहिँ गर्मी नै छ है। हजुर ल हुन्छ एकदमै खुसी लाग्यो आफ्नो काम सँगसँगै हामीलाई सम्झिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: सर्वप्रथम दादा हजुरको लागि शुभरात्री मिठो र कामना गुड नाइट भन्न चाहन्छु, अनि प्राविधिक मित्रको लागि पनि शुभरात्री मिठो र कामना गुड नाइट भन्न चाहन्छु, अनि साथीहरूमा निर्जला दिदीको लागि पनि शुभरात्री मिठो र कामना गुड नाइट भन्न चाहन्छु, अस्मित साथीहरूमा अस्मित दवाईको लागि पनि शुभरात्री मिठो निन्द्र कामना गुड नाइट भन्न चाहन्छु, अनि सुन्दै हुनुहुन्छ भकुन्डे बेसीबाट रजनी वाइभव बुनुको लागि पनि शुभरात्री मिठो निन्द्र कामना गुड नाइट पनि भन्न चाहन्छु, अनि सुन्दै हुनुहुन्छ पाल्चोकबाट अनु गुरुङको लागि पनि शुभरात्री मिठो निन्द्र कामना गुड नाइट भन्न चाहन्छु, अनि कल एसएमएस गर्ने सम्पूर्ण साथीहरूको लागि पनि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मनोज तामाङ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा, कल गर्दै सहभागिता जनाउन चाहनुहुन्छ भने 9860525525 माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला। अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ, छोटो मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौ, तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यो समयमा रातिको समय छ, धेरैजना श्रोत साथीहरू एकदमै यो प्रोग्राम सुन्दै इन्जोय गर्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ, त्यसको लागि 98 60 52 55 25 माध्यम हुँदै कार्यक्रममा जोडिनुहोला भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो दाजु दर्शन, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ यता छापालीबाट पूर्ण बहादुर श्रेष्ठ भन्नुपर्छ है दाजु।
0: हजुर, छापालीबाट पूर्ण बहादुर श्रेष्ठ हुनुहुन्छ है। हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर, साथीको फोन यति बेला कटेको छ, सो छापालीबाट हुनुहुन्थ्यो र उहाँको कल डिस्कनेक्ट भएको छ। यसै गरी अर्को साथी पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, आरुबोटबाट अम्बर बहादुर जी बोल्दै हुनुहुन्छ है। हजुर, अनि

0: ए अमर बहादुर जी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर, सुति राख्नु भएको छ? खाना खानु भयो? हजुर हजुर, प्रोग्राम सुन्दै हुनुहुन्छ, कल ट्राई गर्दै पनि हुनुहुन्थ्यो है। हजुर, एकदम एकदमै भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर, मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न, के छ आज भोलि, के कामतिर व्यस्त हुनुहुन्छ? हजुर, आज अलिअलि पानी पर्यो, कामहरू चाहिँ पानीले गर्दा कामहरू रोकिरहेको छ है। हजुर, ल ठिकै छ, यो समयमा हामीलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो। धेरै समय पछाडि कुरा गर्न पनि पाइयो, सम्झिनु भयो, माया मार्नु भए रहेनछ, एकदमै खुसी लाग्यो। एकदमै ल हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: हजुरलाई शुभरात्रि, मेरो मित्र कामना राघवजीलाई शुभरात्रि, मित्र कामना, अहिले उठाइन?
0: हजुर हजुर,
1: उठाइन अहिले?
0: हजुर, हुनुहुन्छ हुनुहुन्छ, दिउँसोको समयमा उहाँहरूले आफ्नो ड्युटी गर्नुहुन्छ है।
1: ए हजुर हजुर,
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो आरुभुट काभ्रेबाट हुनुहुन्थ्यो है, अम्बर बहादुर जी हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद गर्न चाहन्छु उहाँलाई पनि है, साथमा शुभरात्रि पनि व्यक्त गर्न चाहन्छु। अब भने हामी कमेन्टतर्फ लाग्छौँ, र कमेन्ट भन्दा पनि एकजना साथीको मेसेज पनि मैले प्राप्त गरेको छ, सो मेसेजमा गर्नु भएको छ उहाँले, हेलो दादा नमस्कार, कल गर्दा नलाग्ने रहेछ त्यही भएर एसएमएस भए पनि हेरिदिनु होला भन्नुभएको छ। पक्कै पनि है, तपाईँहरूको कल अनि मेसेज हेर्न त हामी जसरी भए पनि तपाईँहरूको सबै कुरालाई समेट्ने हाम्रो प्रतिबद्धता नै हो। अनि त्यसै गरी लेख्नु भएको छ, के छ हजुरको खबर भन्नुभएको छ, मेरो खबर एकदमै ठिकै छ, तपाईँको मन एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा र अपेक्षा गरिएको छ। अनि त्यसै गरी खाना खानुभयो, म चाहिँ महावीरबाट सुषमा तामाङ है त भन्नुभएको छ, रात्रिकालीन सन्देश भन्नुपर्दा तपाईँको लागि अनि हेलम्बाफी होल युनिट टिमको लागि, प्यारो आमा बुबाको लागि अनि दिदी बुनु एण्ड प्यारो मान्छेको लागि भन्दै सुनिन्छु, बाई बाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ यता महावीरबाट हामीलाई यो मिठो मेसेज गरिदिनु भएकोमा हाम्रो सुषमाजीलाई धेरै धेरै धन्यवाद छ, अनि शुभरात्रि पनि व्यक्त गर्न चाहन्छु। अनि त्यसै गरी हामी मेसेज कमेन्ट लिन चाहन्छु है, अब कमेन्ट गर्नु भएको छ हामीलाई, हेलो दादा दर्शन, म पनि सुन्दैछु है काभ्रेबाट, नाइट सन्देश राख्नु पर्दा दादा हजुरको लागि अनि ह्याभ अ स्वीट ड्रिम भन्न चाहन्छु, अनि राघव दादाको लागि पनि गुड नाइट भन्न चाहन्छु, अनि जति पनि साथीहरूले हेलम्बा एफएमलाई माया गरेर सुनिराख्नु भएको छ उहाँहरू सम्पूर्णको लागि ह्याभ अ स्वीट ड्रिम भन्दै, मिठो माया मिठो सम्झना भन्न चाहन्छु भन्दै छुटिन चाहन्छु। ओके भाइ भाइ भन्नुभएको छ आशा वाइबा हुनुहुन्छ है यता काभ्रेबाट, सो यो मिठो मेसेज सो कमेन्टको लागि उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो दादा सेवा सुमुना सेवारो भन्नुभएको छ, अनि के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, फेसबुक लाइभबाट नेपाल घर हाल चाहिँ परदेश कुवेतबाट भन्नुभएको छ, अनि जुनित चामलिङ राईजीले हामीलाई कमेन्ट गर्नु भएको छ, र रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरूमा हुनुहुन्छ दिलसा राई, भावना दुर्गा, निर्दोष जीवन, रामकुमार, बसन्त रञ्जना, अनि लिम्बुनी सज्जा, अञ्जना, अञ्जली, सानो माया, अभागी, निमु, अनि त्यसै गरी प्यारो मान्छे दिलदुखी रियाको लागि, सुस्मिताको लागि पनि, अनि युनिसा तामाङ, रिमा, अलोन, अनमोल, राज बाबु लगायत सम्पूर्णको लागि, र यो समयमा हेलम्बा एफएम 89.6 MHz सुनेर बस्नुहुने सम्पूर्णको लागि गुड नाइट, मिठो निन्द्रको कामना साथै मिठो माया मिठो सम्झना भन्दै विदा हुन चाहन्छु है त भन्नुभएको छ। परदेशबाट झुनिता चामलिङजीले यति मिठो कमेन्ट गर्नुभयो, उहाँले पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि मिठो निन्द्रको कामना। अनि अरूको साथीको कमेन्ट छ, लेख्नु भएको छ, हेलो नमस्ते दादा हजुर, रुमल्ला साम्पाङ राई इलामबाट भन्नुभएको छ, रिदम कुलुङ राजेश सिम्पल अनि मेरो मन्थु ट्यु कल्पना साम्पाङ पुष्पा पवित्र कुमारी योङहाङ लामती अनि मुना बस्नेतको लागि गुड नाइट भन्नुभएको छ। रुमल्ला साम्पाङजीले पनि धेरै धेरै धन्यवाद छ इलामबाट यति मिठो कमेन्टको लागि। अनि लेख्नु भएको छ नमस्ते एण्ड गुड नाइट भन्नुभएको छ सपना ढुङ्गानाजीले, यो मिठो छोटो मिठो कमेन्ट छोड्नु भयो, तपाईँले पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो कमला मुखियाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्न चाहन्छु। अनि अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ हामीलाई, उहाँले लेख्नु भएको छ, रात्रिकालीन अभिवादन हजुर दर्शन, म चाहिँ रामलाल सुमन हैटहल मलेसियाको पेनाङबाट, यस कार्यक्रम मार्फत नाइडु विशेष राख्नु पर्दा साथीहरू सम्झिनु पर्दा अप्सरा दाहाल अनि जमिनदार बाबुको इमान्दार छोरो पवित्र अनिता सिम्पल निर्मला कविता अभिरमान मनिषा अनि कार्बन हावारी सर अनि मनिषा बुद्ध फुची सम्झना सरस्वती सरगम कुमार पूर्वेली कान्छा टेक राम राज घले मगर पवित्र पवित्रको लागि अनि पावा श्रेष्ठ पवन श्रेष्ठ युक्त प्रसाद श्रेष्ठ माया राई लगायत कैलाश आले मगर हाल लगायत सम्पूर्ण श्रोता साथीहरूमा शुभ सपनी अनि मिठो सपनीको कामना है भन्नुभएको छ मलेसियाबाट। रमला रामलालजीले यति मिठो कमेन्ट गरिदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो दादा, म पनि सुन्दैछु है भक्तपुरबाट सबैजनाको लागि, अनि साथीहरू निर्जला दिदी अस्मिता अनि बुनु रोजिन वाइबा बुनु अनि गुरूङ उहाँहरू सम्पूर्णको लागि गुड नाइट भन्दै छुट्टिन्छु बाई भन्नुभएको छ। मनोजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, नमस्ते दाई सन्चै हुनुहुन्छ, हजुरले खाना खानु भयो त म पनि सुन्दैछु, माया काठमाडौँबाट भन्नुभएको छ। यसो मिठो कमेन्टको लागि हाम्रो मायाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि मिठो सम्झना अनि गुड नाइट भन्नुभएको छ। कतिवटा इभान्जेलिनाजी तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्ट साथीको कमेन्टलाई म लिन चाहन्छु, लेख्नु भएको छ उहाँले, हेलो नमस्ते हजुर, सुरज राई तुम्सा भोजपुर घर भई हाल मलेसियाबाट भन्नुभएको छ, नाइट विशेषमा स्वर तीर्थ राई अनि योगेन इमहाङ लिम्बू अस्मी सोताङ अनि सानुमाया शेर्पा कमला वानेम अनि रोमन मुक्तान ईश्वरी राई अनि त्यसै गरी अनिसाको लागि भूमिका निमु शेर्पा सुमनाले जित राई आशिका तामाङ रिमा थामी सोनिम शेर्पा रिता अनिता नखोग अनि त्यसै गरी राइनी राज कला सन्जु शेर्पा चामलिङ निर्मला राई अनि सलिना कुलुङ लगायत मलाई चिन्ने नचिने सबैजनालाई भन्नुभएको छ। हाम्रो सुरजजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि लेख्नु भएको छ गुड नाइट गर्नुभएको छ है, टुटेको मन छुटेको माया साथीले अनि रोमन मोक्तानजीले पनि यति मिठो कमेन्ट गर्नुभयो, दुवैजनालाई धन्यवाद। अनि सृजना मुखिया हुनुहुन्छ मिस्यु है भन्नुभएको छ, तपाईँले पनि मिठो सम्झना धेरै धेरै माया। अनि अर्को साथीको म्यासेज सो कमेन्ट छ, लेख्नु भएको छ, हेलो दर्शन हजुर, म चाहना मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ, पूर्वेली अन्जान सायफुल आयुष राई फ्रम नेपाल तेह्रथुम भइहाल युएबाट भन्नुभएको छ, आज जन्मदिन मनाउनु हुने साथी एक्सन विराज राईलाई ह्याप्पी बर्थडे टु यु, जन्मदिनको धेरै धेरै शुभकामना, मेरो मेरो ह्याप्पी रिटर्न्स अफ द डे भन्नुभएको छ। हाम्रो सफल आयुषजीलाई पनि धन्यवाद अनि तपाईँको साथीले पनि जन्मदिनको लाखौं लाख शुभकामना छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो गुड नाइट भन्नुभएको छ, सरोज राई रुबिना राई निर्मला कुमार अनि जिर्जु उर्मिला सुशान्त विराज राई अनि त्यसै गरी टिका राई ढोलमा रिस्ताको लागि पनि अनि लालश्वर विष्ट नुमा राई रोशन कार्की नेत्र कार्की विनिता राई अञ्जना रमला अनि त्यसै गरी दिपेन खुम्बा त्यसै गरी लेख्नु भएको छ, लेख्नु भएको छ सिद्धार्थ अनि दीपकको लागि अनि लेख बहादुर अनि आरजे लेखक बान्तुवा राई अनि रितु राई त्यसै गरी अविरल तारा त्यसै गरी मगर जीवन गौतमको लागि अनि डबल बोहरा अनि त्यसै गरी राजीव श्रेष्ठ पूर्वी सरोज लिम्बू भन्नुभएको छ पुष्पाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि गुड नाइट अल भन्नुभएको छ योगेन इमेहाङ नाङ्गल लिम्बु हुनुहुन्छ। सो हाम्रो योगेनजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्न चाहन्छु। अनि हेलो दाई नमस्ते, म पनि सुन्दैछु नि काठमाडौँबाट है त कपनदेखि भन्नुभएको छ हामीलाई मनोजीले यति मिठो कमेन्ट गर्नुभयो। मनोजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि गुड नाइट भन्नुभएको छ सबैजनालाई। सुशीला विश्वकर्मा र मिडिया प्रेमी अनिसा राईजी दुवैजनालाई धेरै धेरै सम्झना अनि धेरै माया छ। अनि हेलो दाजु दर्शन, म पनि सुन्दैछु नि दाजु, यता छापालीबाट सुजन श्रेष्ठ है, उहाँको कल कटिएको थियो सो कमेन्ट गर्नुभएछ, एकदमै खुसी लाग्यो। अनि खाना खानु भयो कि छैन नि भन्नुभएको छ, मेरो खाना चाहिँ एकदमै भइसकेको छ, तपाईँले पनि खाना लिनुभयो होला पक्कै पनि यो रातको समयमा है। अनि त्यसै गरी लेख्नु भएको छ अनि नाइट विशेषमा राख्नु पर्दा हजुरको लागि, मेरो घर परिवारको लागि, साथी कृष्ण अधिकारी, श्री काजी तामाङ, प्रेम लामा, पासाङ तामाङ, अनि जले तामाङ, प्रकाश श्रेष्ठ, सन्देश श्रेष्ठ भन्दै सुटिन्छु है भन्नुभएको छ। सुजन श्रेष्ठजीलाई पनि धन्यवाद गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, सेवा र नमस्कार आरजी हजुर, के छ खबर, कार्यक्रम सुन्दैछु नि आज 13 बाट भन्नुभएको छ। सुना कन्दङवाजीले हामीलाई कमेन्ट गर्नुभएको छ, साथीहरूमा नाइट विशेष राख्नु पर्दा अप्सरा खड्का, सोबिना कन्दङवा, सुनिता भण्डारी, अप्सरा अप्सरा अञ्जिता, सम्झना सृजला, कल्पना विनिता, सरिता बिना, रन्जु, त्यस्तै गरी सविता, लक्ष्मी रूपा, मनसुन उर्मिला, श्रीराज, चटिकाम हीरा, क्रिस समीर, अनि केशव सेन्चुरी, भरत राउत, देवमान, मणिसार, सरस्वती, एलिसा, तुलसा, राधिका, मीना घिसिङको लागि, अनि विनिता थामी, लेखक बान्तवा, युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बुको लागि है पूर्वबाट भन्नुभएको छ। पूर्वदेखि यो मिठो कमेन्ट गरिदिनु भएकोमा सोनाजीलाई पनि धन्यवाद छ। अरूको साथीको कमेन्ट छ, नमस्ते हजुर, रात्रिकालीन अभिवादन, म पनि शमशेर लिम्बु धनकोटाबाट भन्नुभएको छ। आज जन्मदिन मनाउनु हुने मित्र विराज राईलाई जन्मदिनको लाख होला उसको उपकामना। अनि त्यसै गरी मेरो नामसँग चिरपरिचित सबै सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। शमशेर लिम्बुजीलाई पनि विशेष विशेष धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु है यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ गुड नाइट भन्नुभएको छ गोमा मगर हुनुहुन्छ, सो गोमाजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ हेलो दादा नमस्ते, म पनि सुन्दैछु नि काठमाडौँबाट मगर निकान्छी स्वस्तिका भन्नुभएको छ, गुड नाइट। सन्देश राख्नु पर्दा फर्स्ट हजुरको लागि गुड नाइट भन्छु, अनि काभ्रेमा सुन्दै हुनुहुन्छ होला गरिमा श्रेष्ठ, अनि मायालुको लागि भन्दै सुटिन्छ भन्नुभएको छ। त्यसको सो यति मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ हाम्रो मगर निकान्छीजीलाई पनि। अनि नमस्ते दाई, के हजुरको खबर, सन्चै हुनुहुन्छ, प्रोग्राम सुन्दैछु नि है भन्नुभएको छ। हाम्रो सौरभजीले पनि आफ्नो घर परिवार छोरा र वाइफको लागि सम्झिनु भएको छ। अनि लेख्नु भएको छ शुभरात्रि सबैजनाको लागि मिठो सम्झना भन्नुभएको छ। हल्लिसा तुमसिंह मगर हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि साथमा शुभरात्रि गर्न चाहन्छु। अनि गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ हामीलाई, मुना राई लिम्बुजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ हेलो नमस्ते दाई, धेरै पछि प्रोग्राम सुन्दैछु म पनि, धेरै धेरै सम्झना अनि माया, मिस यु हेलुम्बु एफएम अल फ्यामिलीको लागि, मेम्बर्सको लागि, जति पनि प्रोग्राम सुन्दै हुनुहुन्छ सम्पूर्णको लागि गुड नाइट, मिठो सम्झना अनि मिठो देरीको कामना भन्नुभएको छ। प्रीति विश्वकर्मा हुनुहुन्छ है यता, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। प्रीतिकाजीलाई पनि शुभरात्रि अनि धेरै सम्झना छ तपाईँले पनि। अनि चाहनाजीले पनि नमस्ते गुड नाइट गर्नुभएको छ, चाहना थापाजीलाई पनि धन्यवाद। अनि नमस्कार हजुर, भोजपुर घर हाल काठमाडौँबाट तीनजुरी मिडिया ग्रुपको मेम्बर सुनिता विष्ट भन्नुभएको छ। नाइट विशेषमा सन्देश राख्नु पर्दा भूमिका राई, राजन सुनवार, फलफल आका, अपेक्षा सिन, त्यसै गरी केशव शर मगरको लागि सबैजनालाई भन्नुभएको छ। सुनिता छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो एण्ड गुड नाइट गाइज हुनुभएको छ मेलिना सिआरजीले है, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि, मिठो निन्द्राको कामना गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्ट लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले हामीलाई यो प्रोग्राम सुनेर साथ दिनुभयो, सम्पूर्ण श्रोता साथीहरूलाई कल गर्नुभयो, कल लागेन अनि कल उठेन भनेर पनि उदासन होला, भोलिको अवस्थामा तपाईँहरूको कलहरू अवश्य लाग्नेछ, कलहरू उठ्नेछ, र यो धैर्यताको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि फेसबुकको पेजबाट यति मिठो मिठो कमेन्टहरू, धेरै धेरै टाढा टाढादेखि धेरैजना श्रोता साथीहरूको माया अनि यो सपोर्ट र यो साथको लागि धेरै धेरै धन्यवाद अनि हार्दिक आभार पनि व्यक्त गर्दछु। यो मिठो मिठो कमेन्टको लागि धन्यवाद। आगामी दिनमा पनि यस्तै यस्तै मिठो कमेन्टको हामी अपेक्षा गर्छौं साथीहरू है, तपाईँहरूलाई पनि मिठो निद्रेको कामना गर्दछु। अनि यो समयमा हामीलाई रातिको समयमा एक घण्टाको अवधिभर सँगसँगै यो प्रोग्राम सुन्दै साथ दिनुहुने सम्पूर्ण आदरणीय आमा बाबा दाजुभाइ दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना तपाईँको रात शुभ बितोस् यही कामना गर्दछु अनि प्राविधिक कक्षबाट यो आवाज तपाईँको माझ तपाईँहरूको रेडियो सेट तपाईँहरूको मोबाइल सेटसम्म पुर्याउनका लागि सपोर्ट गर्नुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको उत्साहबाट भने म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हौस् त नमस्कार।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।